0: गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
1: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
2: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
3: दुलिखेल अस्पताल, दुलखा अस्पताल, दुलखाको सूचना।
4: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
3: हाम्रा सेवाहरू:
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
3: 24 घण्टा आकस्मिक सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
3: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
3: 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
3: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
4: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
3: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
4: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
3: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
4: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494-12-020।
3: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
6: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
7: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास सुकिसाङको संयुक्त अपील।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763858333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
5: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ।
6: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 9761313141, 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
4: आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीको

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 4 गते बिहीबार, अगस्त 20 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता, अनुदान कोटाका शिक्षकहरूको तलब बढ़्यो, स्वदेशी उत्पादनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन।
1: संसद बैठक 5 दिनका लागि स्थगित, सभामुखको रूलिङ अनुसार संसदमा गृहमन्त्रीको सम्बोधन, सरकार र दल बीच कुनै अलमल नभएको राष्ट्रपा सभापति लामिछानेको दावी।
0: साथै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतर पक्ष, बैंकमै थुप्रियो 15 खर्ब, ऋण लिन झन अनिच्छा, बजेट पार्न मरिहत्ते कार्यान्वयनमा सधैं लफडा।
1: आन्तरिक द्वन्द्वका कारण कंगोमा युवाला नियन्त्रण बाहिर, दक्षिण लेबनानका करिब 8 लाख मानिस घर फर्किए। युएद्वारा इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्धको घोषणा।
0: र नेपाली धावक आयुष कुंवरद्वारा 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडियो। ग्रीनफील्ड कप अन्तर्विद्यालय बास्केटबलको सेमी फाइनल, टेनिसका 3 खेलाड़ी प्रशिक्षणका लागि भारतमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेको कार्य सम्पादन सम्झौताको प्रसंग।
1: सरकारको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाहसँग विभिन्न मन्त्रालयका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको छ। चालु आर्थिक वर्ष 2083-84 गरिने मुख्य काम र उपलब्धिबारे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको हो। प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डाक्टर सोनी वाग्ले, परराष्ट्र मन्त्री सुशील खनाल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरूङ, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यस्तै महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादी, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि प्रधानमन्त्री शाहसँग कार्य सम्झौता गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेल, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हा, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्री शाहसँग कार्य सम्पादन गर्नुभएको हो। कार्यालयका प्रवक्ता हेमराज अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रम बजेटको कार्यान्वयन गर्न र 100 कार्यसूचीलाई कार्यान्वयन गर्न प्राथमिकता दिँदै प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको बताउनुभयो।
0: शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बाल विकास ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। मन्त्री परिषद बैठकको निर्णयका बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल,
3: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु 5,000 दरले वृद्धि गर्ने, अर्को माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने।
0: यसैबीच अब शिक्षकहरूको जुन आन्दोलन अन्तर्गत विभिन्न माग र मुद्दाहरू राख्दै आएका थिए, केही सम्बोधन भएको पनि सरकारले दावी गरेको छ। निर्णय अनुसार संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक 43,669 रूपियाँबाट बढ़ेर 48,058 रूपियाँ पुगेको छ। आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रूपियाँबाट 38,203 रूपियाँ कायम गरिएको छ। ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँ थप भएको छ। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 17,000 पुगेको छ। विद्यालय सहयोगीको 10,000 15,000 रूपियाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रूपियाँ पुगेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले राजनीतिक र ऐतिहासिक प्रतिबद्धता बमोजिम पाएको जिम्मेवारी अनुसार नै सरकार र राष्ट्रपा अगाडि बढ़ने बताउनु भएको छ। उहाँले मन्त्रीले 100 काम गर्दा 2 प्रश्न आउनु स्वाभाविक रहे पनि त्यसलाई सम्बोधन गर्दै अगाडि बढ़ने समेत बताउनुभयो। सिंहदरबारस्थित राष्ट्रपा संसद दलको कार्यालयमा हिजो भएको अनौपचारिक छलफलमा सभापति लामिछानेले प्रतिनिधि सभाका सदस्य र मन्त्रीबीच देखिएको संचारको अभाव, रिक्त तिक्तता, सदनमा प्रस्तुत गर्ने विषय र प्रस्तुति बारे संसदीय दलका सदस्यहरूलाई निर्देशन समेत दिनुभएको थियो। छलफलका क्रममा सभापति लामिछानेले सरकार र दलहरूबीच कुनै पनि प्रकारको अलमल नरहेको समेत स्पष्ट पार्नु भएको छ। उहाँले भन्नुभयो, राजनैतिक र ऐतिहासिक प्रतिबद्धता बमोजिम पाएको जिम्मेवारी बोध गर्दै राष्ट्रपा अगाडि बढ़नेछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले संसदमै आफ्ना मन्त्रीहरूप्रति असन्तुष्टि नराख्न समेत निर्देशन दिनुभएको थियो। बैठकमा उहाँले सत्तापक्षकै सांसदहरूले सरकारको कार्यशैलीप्रति आक्रोश पोख्दै आएको भन्दै गुनासो र समस्या भए समन्वित भएर पार्टी र संसदीय दलमा राख्न निर्देशन दिनुभएको हो।
4: ठूलो राजनीतिक दलभित्र कहिले कसको कुनै न कुनै विषय कहिलेकाहीँ बोल्दाखेरि कतिपय कुरा ठिक गर्न सक्ला, कतिपय गर्दाखेरि कहिलेकाहीँ यताउता हुन सक्ने सम्भावना संख्या नै धेरै हुनुहुन्छ, त्यसले गर्दा हुने हो, तर समग्रमा त्यसको होइन। त्यसकारणले त्यसको पनि बुझाइ गर्नु हुँदैन, तर धेरै कुरा गर्दा एक दुईजना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ र त्यसलाई सम्हालेर फेरि त्यसलाई सम्हाल्ने हामी गरिहाल्छौँ, त्यस्तो केही छैन। सिङ्गो पार्टी सिङ्गो उभिएको छ, कहाँ हुनुहुन्छ त्यो एक्लो? त्यो
0: प्रतिनिधि सभाको बैठक 5 लागि स्थगित गरिएको छ। हिजोको प्रतिनिधि सभाको बैठक स्थगित गर्दै सभामुख डोल प्रसाद अर्याल जीपीले अर्को बैठक भदौ 8 दिउँसो 1 लागि बोलाउनु भएको हो। हिजोको बैठकमा बाल श्रम निषेध र नियमित गर्ने ऐन संशोधन विधेयकमाथि छलफल भएको छ। सांसदहरूले यो विषयमा धारणा राख्दै नेपालको संविधान, संघीय संरचना, अन्तर्राष्ट्रिय दायित्व र श्रम बजारको बदलिँदो अवस्था अनुसार प्रचलित ऐनलाई समयानुकूल संशोधन गर्नुपर्ने औल्याए। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिब 11 बालबालिका बाल श्रममा संलग्न छन्। तीमध्ये करिब 2.25 बालबालिका जोखिमपूर्ण काममा छन्। बाल श्रमको ठूलो हिस्सा अनौपचारिक क्षेत्र, कृषि, घरेलु काममा रहेको समेत जानकारी दिइएको छ। तथ्याङ्क प्रस्तुत गर्दै सांसदहरूले बाल श्रममा रहेका बाल बालिकाहरूलाई विद्यालय पुर्याउन सरकारले उचित ध्यान नदिएको भन्दै गुनासो पनि व्यक्त गरे। यसैबीच सभामुख अर्यालको रूलिङ अनुसार गृहमन्त्री सुधन गुरूङ र परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा जवाब दिइसक्नु भएको छ। अब प्रधानमन्त्रीले जवाब दिन बाँकी छ। भदौ 1 बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभामा सांसद द्वय गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा 3 जवाब दिन सरकारलाई निर्देशन दिनुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीका सांसद शर्माले गत साउन 22 जाजरकोट भूकम्प प्रभावित क्षेत्रको विषय उठाउनु भएको थियो। सरकारले जवाफ नदिएपछि सभामुख सँग रूलिङको माग गर्नुभएको थियो। त्यस अनुसार सभामुखले 1 रूलिङ पनि गर्नुभएको थियो। यसैबीच नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही मुख्यमन्त्री नियुक्त भएको 3 कर्णाली प्रदेश सरकार विस्तार भएको छ। नेकपा एमालेबाट सरकारमा सहभागी हुने 3 पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई हिजो साँझ एउटा समारोहका बीच प्रदेश प्रमुख एकराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्दै टेकराज भसाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। सामाजिक विकास मन्त्रीमा जीत बहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा कल बहादुर हमालले शपथ लिनुभएको छ। सत्तारूढ़ दल एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच हिजो दिउँसो मात्रै मन्त्रालय भागबन्दामा सहमति बनेको सुर्खेतका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा स्वस्थ मासुको लागि पूरा गर्नुपर्ने मापदण्ड,
5: पशुलाई झुण्ड्याएर वध गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ अनि मासु स्वस्थ रहन्छ।
0: साथै प्रदेशमा पार्टी पुनर्निर्माण अभियान चलाउँदै एमालेको इतर पक्ष बैंकमै थुप्रियो 15 खर्ब ऋण लिन अझन अनिच्छा बजेट पार्न मर्यात्यक तर कार्यान्वयनमा सधैँ लफडा लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
6: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
7: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
6: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
6: बाल विवाह रोकौं छोराछोरीको सपना जगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस् चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस् यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
8: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको नागरिकको पहिलो पृष्ठमा बजेट पार्न मरिहत्ते कार्यान्वयनमा सधैँ लफडा शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट खबर लेख्नु भएको छ दाङको घोराई उपमहानगरपालिका 18 स्थित अम्बिकी छोरी मन्दिरसम्म पुग्ने सड़कका सजावटका लागि भन्दै लुम्बिनी प्रदेश सरकारबाट 15 लाख रूपियाँ बजेट विनियोजन भयो बजेटले मितिरी हस्पिटलदेखि मन्दिरसम्म पुग्ने सड़क सजावट गर्ने मागलाई सम्बोधन गरेको थियो तर प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालयबाट विनियोजित उक्त बजेट खर्च नभएर फ्रिज भयो माग अनुसार बजेट पनि पर्छ तर विभिन्न खिचतानी र स्वार्थले योजना कार्यान्वयन हुन सक्दैनन् योजना कार्यान्वयनमा स्थानीय जनप्रतिनिधि र समूह बीच स्वार्थको द्वन्द हुँदा बजेट फ्रिज हुने समस्या बल्झिँदै गएको छ कसले जस पाउने भन्ने होडबाजीले पनि यस्तो हुने गरेको छ अब इन्टरनेटको गति अनुसार शुल्क शीर्षकमा अर्को खबर प्रकाशित छ नयाँ महसुल दर अनुसार 20 एमबीपीएसदेखि 650 एमबीपीएससम्मको इन्टरनेट पाइनेछ जस अनुसार ग्राहकले न्यूनतम मासिक 750 देखि 2700 रूपियाँसम्मको इन्टरनेट खरिद गर्न पाउनेछन् त्यस्तै भित्रपृष्ठमा बागमतीमा राप्रपा विवाद दलको नेता हटाउने तयारी शीर्षकमा खबर प्रकाशित छ भने साई र भट्टलाई विश्वासको मत शीर्षकमा पनि अर्को खबर प्रकाशित छ लुम्बिनीमा मन्त्री टुंग्याउन सकस शीर्षकमा पनि भित्रपृष्ठमा खबर प्रकाशित छ त्यस्तै कारोबार दैनिकको पहिलो पृष्ठमा दूरसंचार विकासमा सरकारको लक्ष्य 4G का 2500 टावर थप्दै 5 शहरमा 5G पुर्याउने शीर्षकमा खबर प्रकाशित छ त्यस्तै नयाँ अपरेटर भन्दा दिगो सेवा प्राथमिकता शीर्षकमा पनि खबर छ झुलुङ्गी पुल बनेपछि तुइनमा जाजरकोट डोल्पा यात्रा शीर्षकको अर्को खबर पनि प्रकाशित छ
0: कान्तिपुर दैनिकमा तीन पूर्व प्रधानमन्त्रीका सुकिएमाथि अख्तियारको छानबिन शुरू शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर छ। बैंक खाताको विवरण, शेयर, घर जग्गा, सवारी साधन, रेन्ट लगायतका विवरण माग्दै 20 भन्दा बढ़ी निकायलाई पत्राचार गरिएको छ। तीनै जनालाई बयान लिने तयारी पनि गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डका स्वकीयमाथि सम्पत्ति शुद्धिकरणको कसूरमा छानबिन अगाडि बढ़ाएको हो। भूपले उठाए गोर्खा भर्तीको विषय भारतीय सेना अध्यक्षले जवाब दिएनन् शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको खबर छ। नेपालको चार दिने भ्रमणमा आएका भारतीय स्थल सेना अध्यक्ष धीरज सेठसँग भूतपूर्व सैनिकहरूले गोर्खा भर्ती खुलाउन माग गरेका छन्। पोखरामा रहेको पेन्सन वितरण कार्यालयमा आयोजित कार्यक्रमपछिको संवादमा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज गजबहादुर थापाले गोर्खा भर्ती पुनः खुलाउन पहल गर्नको लागि आग्रह गर्नुभएको हो। भित्री पन्नामा छापिएको खबर रहेको छ ईसीडी शिक्षक विद्यालय कर्मचारीको तलब 5,000 वृद्धि भएको बारेमा। अनि अर्को खबर पनि छापिएको छ भित्री पन्नामै, देशभर सकियो 97.48% रोपाई, गत वर्ष भन्दा बढ़्यो 3%, शीर्षकमा प्रकृति दहालले लेख्नु भएको छ। अस्थायी हाटको प्रतीक्षामा चिनिया सीमावर्ती क्षेत्रका बासिन्दा शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छ। मुगुको मुगम कर्मारोङ गाउँपालिका दुई, मुगु गाउँका छिरिङ लामा झण्डै 2 दशकदेखि चिनिया खाद्यान्न लत्ता कपड़ा र उपभोग्य सामग्रीमै निर्भर हुनुहुन्छ। हरेक वर्ष साउन भदौमा नेपाल चीन सीमा स्थित हायाजिमारमा लाग्ने 15 दिने व्यापारिक मेला हाटमा यार्सा लगायतका जड़ीबुटी बिक्री गरी त्यही रकमले उपभोग्य सामग्री खरिद गर्ने गरेको उहाँले सुनाउनुभयो। फस्टाउँदै सातुको व्यापार, बालबालिकादेखि वृद्ध वृद्धासम्मको रोजाईमा शीर्षकमा आरती पौडेलले लेख्नु भएको छ। स्थानीय किसानका अनाजबाट बनेका सातुका विभिन्न स्वाद काठमाण्डुका माठदेखि विदेशमा रहेका नेपालीका भान्सासम्म पुग्न थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पनि स्थानीय उत्पादनलाई नै प्रयोगमा ल्याउनको लागि हिजो निर्देशन दिनुभएको छ। नयाँ पत्रिका दैनिकमा सातै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतरपक्ष, शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। सकभर कार्यदल र सचिवालय हुँदै केन्द्रीय कमिटिमै पुनर्गठन प्रतिवेदनबारे छलफल गराउने, नभए भदौ तेस्रो सातादेखि बागमतीबाट छलफल चलाउने इतरपक्षको तयारी छ। नेतृत्वको राजीनामा सहित केन्द्रीय कमिटि विघटन हुनुपर्ने इतरपक्षको मागप्रति आक्रोशित ओली कार्यदल र सचिवालयको बैठक चल्ने रणनीतिमा रहेको पनि समाचारमा विश्लेषण गरिएको छ। समस्याग्रस्त 23 सहकारीमा 76,000 पीड़ित, 10,000 बचत फसेका, 3,000 मात्रै पाए फिर्ता शीर्षकमा टेकराज थामीले लेख्नु भएको छ भने, अब भिसा लिन लाग्नु पर्दैन लाइन शीर्षकमा खबर छापिएको छ। नेपाल आउने विदेशीले अब अध्यागमनमा लाइन बसेर भिसा लिनु नपर्ने भएको हो। नेपाल आउनु अघि नै अनलाइन मार्फत ई भिसा लिने सक्ने गरी तयारी पूरा गरिएको छ। 3 वर्ष लामो परीक्षण र गृह कार्यपछि अध्यागमन विभागले 15 भदौदेखि ई भिसा लागू गर्ने तयारी गरेको हो। भित्री पन्नामा छापिएको खबर रहेको छ शोधपत्र पेश गरेको शैक्षिक सत्रभित्रै मौखिक परीक्षाको व्यवस्था गर्न सर्वोच्चको परमादेश, शीर्षकमा खबर छापिएको छ। शोधपत्र अर्थात थेसिस पेश गरेको शैक्षिक सत्रभित्रै विद्यार्थीको मौखिक परीक्षा भाइभा लिने व्यवस्था गर्न सर्वोच्च अदालतले विश्वविद्यालयहरूलाई आदेश दिएको हो। समयभित्रै शोधपत्र पेश गर्दा पनि मौखिक परीक्षा नभएका कारण कतिपय विद्यार्थीलाई अर्को शैक्षिक वर्षको लब्धाङ्क पत्र उपलब्ध गराउनु त्रुटिपूर्ण भएको भन्दै यसमा सुधार गर्न उच्चले भनेको छ। 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या, हराइरहेकी बालिका खोज्न प्रहरीसँगै हिँडेका थिए अभियुक्त, शीर्षकमा इन्दीप कोइरालाले बाराबाट लेख्नु भएको खबर पनि छापिएको छ। जितपुर सिमरा उपमहानगरपालिका 1 10 धुरेकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा प्रहरीले 2 जनालाई पक्राउ गरेर अनुसन्धानमा अगाडि बढ़ाएको पनि उल्लेख गरेको छ। दोषीमाथि कार्यवाही गर्न सांसदहरूले हिजोको बैठकमा पनि माग गरेका छन्। भदौमा 60,000 टन ग्यास ल्याउन लागिएको बारेमा अजित अधिकारीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकमा किसानको मोबाइलमा खुशीको घण्टी शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छापिएको छ भने, भित्री पन्नामा एकीकृत दूरसंचार नीतिको मस्यौदा, 5 वर्षमा 80% जनसंख्यामा ब्रोडब्याण्ड, शीर्षकमा विश्वास रेग्मीले लेख्नु भएको छ। सरकारले आगामी 5 वर्षभित्र 80% जनसंख्यालाई उच्च गुणस्तरको इन्टरनेट ब्रोडब्याण्ड पुर्याउने लक्ष्य तय गरेको छ। 10 वर्षभित्र यसको पहुँच बढ़ाएर 98% जनसंख्यामा गुणस्तरीय इन्टरनेट पुर्याउने लक्ष्य पनि सरकारले लिएको समाचारमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर. कंगोमा आन्तरिक द्वन्द्वका कारण इबोला प्रकोप नियन्त्रण बाहिर गएको अधिकारीहरूले बताएका छन्. रोग पहिचानमा भएको ढिलाइ, सशस्त्र द्वन्द्व, मानिसहरूको आवाजात र स्वास्थ्यकर्मीप्रति समुदायमा रहेको अविश्वासका कारण भाइरस नियन्त्रण गर्न झन कठिनाई भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्. स्वास्थ्य अधिकारी तथा अन्तर्राष्ट्रिय निकायका अनुसार प्रकोप घोषणा भएको करिब 3 महिनामै 4,900 भन्दा बढ़ी संक्रमित पुष्टि भएका छन् भने 2,300 भन्दा धेरैको मृत्यु भइसकेको छ. पश्चिम एसियामा जारी तनावका बीचमा दक्षिण लेबनानमा करिब 8,60,000 विस्थापित नागरिक आफ्नो मूल क्षेत्रमा फर्किएका छन्. संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्तको कार्यालयका अनुसार दक्षिण लेबनानमा पश्चिमलाई इजरायली हवाई आक्रमणले पुनः विस्थापितको जोखिम बढ़ाएको तथा मानवीय संकट कायमै रहेको समेत जनाएको छ. लेबनानभित्र 10 लाख भन्दा बढ़ी मानिस विस्थापित भएका थिए. अहिले फर्किएका मध्ये करिब 22,000 व्यक्ति सामूहिक आश्रयस्थलमा बसिरहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्. तीमध्ये 36,000 अझै आफन्तको घर वा भाड़ाको आवासमा विस्थापित अवस्थामा रहेका छन् र संयुक्त अरब इमिरेट यूएले इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्ध लगाएको छ. दुईवटा ब्यालिस्टिक क्षेपास्त्रमा प्रहार गरेको आरोप लगाउँदै सो कदम चालिएको हो. यूएको विदेश मन्त्रालयले सो क्षेत्रमा शान्ति र सुरक्षालाई कायम पार्ने बढ़दो तनावलाई ध्यानमा राख्दै यो निर्णय गरिएको समेत बताएको छ.
0: साझा खबरमा अब खेल खबर. नेपाली धावक आयुष कुंवरले 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्नु भएको छ. अमेरिकाको लस एन्जल्समा आयोजित ग्रान्ड स्प्रिन्ट सिरिजमा उहाँले 21.87 सेकेण्डमा 200 मिटर दूरी पूरा गर्नुभएको हो. सन् 1995 यता कायम रहेको 21.92 सेकेण्डको राष्ट्रिय कीर्तिमानको टाइमिङलाई उछिन्नु भएको हो. यसअघि उहाँले 60 मिटर रेसमा 2001 रामकृष्ण चौधरीले 7.09 सेकेण्डको कीर्तिमान पनि उछिन्नु भएको हो. ग्रीनफील्ड 13 ग्रीनफील्ड कप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिताको जुनियर बोइजमा सेमी फाइनलमा पुगेको छ. ग्रीनफील्डले इनोभेटिभलाई 31-22 पराजित गरेको हो. र जापानमा हुने 20 एसियाली खेलकुदको प्रशिक्षणका लागि 3 खेलाड़ी सहित 4 सदस्यीय नेपाली टेनिस टोली भारत गएको छ. भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट सहभागी हुनुभएको छ. टोली यही भदौ 23 गते स्वदेश फर्किने जनाइएको छ.
1: पशुपक्षीको लालन पालन र स्याहारले स्वस्थ मासु उत्पादनमा पार्ने प्रभाव र उपभोक्ताले ध्यान दिनुपर्ने पक्षीय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
10: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो. संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद.
11: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
12: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा.
13: हाम्रा दुःख नै त सरकारी खेती गरिसौँ र पानी पुग्दैन.
10: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद.
12: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद.
10: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: साझा खबरमा अब स्वस्थ मासुको मापदण्ड र उपभोक्ताको चेतनाको कुरा. मानिसमा लाग्ने रोग मध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोग मध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ. त्यसो भए स्वस्थ मासु कसरी चिन्ने? कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ.
14: मासुको प्राकृतिक रंग, गन्ध र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो, देखिनु पर्यो. त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो. मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै जोडिएर आउँछ. मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पन्छीबाट मासु उत्पादन हुने हो त्यो पशु स्वस्थ हुनुपर्छ. स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु
5: उत्पादन हुन्छ
15: त्यसका
5: लागि पशु स्वस्थ छ कि छैन भनेर कसले भन्दैन हो त पशु स्वस्थ थियो कि थिएन त्यो जाँचिएको थियो कि थिएन तर कहिले काहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन् पशु पहिले वध गर्नु पूर्व जाँच हुनु पर्यो वध पछि पनि मासु जाँच गर्नु पर्यो अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ
15: गाउँघरतिर अथवा शहरमै पनि मासु काट्नु पूर्व चाहिँ परीक्षण गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र प्रचलनमा छ नि चलनमा छ नि त आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन
5: अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेछौं मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु र अथवा काट्दा काट्दैको मासु चाहिँ हामीले देख्यौँ भने हामी ढुक्क हुन्छौँ ल यो फ्रेस हो भन्ने अहिलेको समस्याको मेन चुरो कुरो भनेकै यही नै हो कि अहिलेसम्म हामीले वध गर्नु पूर्व पशु जचाउनुपर्छ वध गरिसकेपछि पनि मासुको जाँच हुनुपर्छ त्यो जाँच भएको नभएको कसरी थाहा हुने त भन्दा त्यहाँ केही चिन्ह हुनुपर्छ चिन्ह लगाउनुपर्छ अनि मात्रै उपभोक्ताले ढुक्कसँग ए विज्ञद्वारा जाँच गरिएको मासु हो भनेर बिना कुनै हिचकिचा ढुक्कसँग मासु खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ त्यसका लागि नै हामीहरू अहिले लागि परिरहेको अवस्था हो
15: मासुको रंग राम्रो छ भने त्यो स्वस्थ मासु हो
5: हुन पनि सक्छ नहुन पनि सक्छ दुइटै कुरा छ रंग त हामी हेर्दा राम्रै देखेका छौँ तर त्यो पशु स्वस्थ थियो कि थिएन मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि स्वस्थ हुन पनि सक्छ नहुन पनि सक्छ आन्तरिक अङ्गहरूमा कहिलेकाहीँ रोगयुक्त हुन सक्छ जो त्यसै कारणले मासु पश्चात समेत मासुको निरीक्षण आवश्यक भएको राम्ररी पाक्यो भने रोग लगाउने भाइरसहरू मर्छन् भन्ने मान्न सकिन्छ महँगो हुँदैमा गुणस्तरीय हो भन्ने कुरा चाहिँ कोलाई ग्यारेन्टी गर्न सकिँदैन मासुको आफ्नो प्राकृतिक गन्ध हुन्छ
15: गन्धाएको छैन भने
5: प्राकृतिक त्यति मात्रै पर्याप्त हुँदैन सरकार उपभोक्ता मासु व्यवसायी र पशु चिकित्सक सबैको सबैसँग सम्बन्धित छ सबैको भूमिका छ
15: मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो
5: त्यसैले हामी भन्छौँ पशुलाई झुन्ड्याएर वध गर्नुपर्छ सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ अनि मासु स्वस्थ रहन्छ
0: डाक्टर मोदनाथ गौतमसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
1: प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता अनुदान कोटाका शिक्षकहरूको तलब बढ़्यो स्वदेशी उत्पादनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
0: संसद बैठक पाँच दिनका लागि स्थगित सभामुखको रूलिङ अनुसार संसदमा गृहमन्त्री र परराष्ट्र मन्त्रीको सम्बोधन सरकार र दलबीच कुनै अलमल नभएको रासोपा सभापति लामिछानेको दावी
1: साथै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतर पक्ष बैंकमै थुप्रियो 15 अर्ब अब भिसा लिन लाइन लाग्न नपर्ने देशभरमा 97.48% रोपाई
0: आन्तरिक द्वन्द्वका कारण कंगोमा इबोला नियन्त्रण बाहिर दक्षिणी लेबनानका करिब 8 लाख विस्थापित घर फर्किए युएईद्वारा इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्धको घोषणा
1: र नेपाली धावक आयुष कुंवरद्वारा 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड़ियो ग्रीनफील्ड कप अन्तर विद्यालय बास्केटबलको सेमी फाइनलमा टेनिसका 3 खेलाड़ी प्रशिक्षणका लागि भारतमा
0: साझा खबरको अन्त्यमा कार्टुन हामी राजेश मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ नेताहरूको भाषण र व्यवहारमा नदेखिएको सन्तुलन उनीहरूले देशलाई समृद्ध बनाउने भनेर विभिन्न खालका नारा र भाषणहरू गर्ने गर्छन् तर व्यवहारमा भने नदेखिएको विषयमा नागरिक स्तरमा आक्रोश पनि बढ़दै गएको छ एउटा खुल्ला मैदान जस्तो देखिन्छ जहाँ दुईजना व्यक्ति छन् एउटा अलिकति पाको जस्तो देखिने वृद्ध अवस्थाका नेता जस्ता देखिने व्यक्ति छन् र त्यहाँ नजिकै अर्को एकजना साधारण जस्ता देखिने व्यक्ति छन् जसले केही भन्दैछन् त्यहाँ नजिकै रहेका नेता जस्ता देखिने व्यक्तितर्फ हेरेर माथि यस्तो लेखिएको छ देश लुट्ने जनतालाई चुस्ने घरभरि पैसै पैसा थुपार्ने अनि देशलाई समुन्नतमूलक बनाउने भनेर खोक्ने
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: हम लोग रेडियो 103.4 मेगाहर्ट्ज़।
1: ओहो, यति बिहानै कता हिड्नु भयो भाउजू?
2: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
1: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
2: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
1: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
2: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
3: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763858333।
4: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगा।

0: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
1: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा सौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
0: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
1: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: सो दिन कालिन्चुक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
1: कालिन्चुक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।

0: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षीणित उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
0: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
0: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास कृषि संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 MHz र जिरी सामुदायिक एफएम 94 MHz एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्र एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्यमुखी समाचारका शीर्षकहरू। सरकारले सार्वजनिक निकायबाट हुने खरीदमा स्वदेशी उत्पादन तथा सेवाको प्रयोगलाई प्राथमिकता दिने। बाल विकास सहजकर्ता विद्यालय कर्मचारीको पारिश्रमिक 5,000 बढ़ाउने। सरकारले नेपाल आउने विदेशीका लागि अनलाइन मार्फत ई भिसा लिने व्यवस्था मिलाउने। बागमती प्रदेश सरकारमा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने पत्रलाई मान्यता नदिन राप्रपाको आग्रह। रामेछापमा 61 वर्षीय एकल महिलामाथि जबरजस्ती करणी, 21 वर्षीय युवक पक्राउ। र इरानसँग तत्काल वार्ताको कुनै योजना नरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई।
1: होइन पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल। होइन
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
3: पाण्डहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
0: अब समाचार विस्तारमा। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी व्यवसायीहरूसँगको हालैको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यस्तो निर्देशन दिएको हो। कार्यालयले बुधबार एक पत्र जारी गर्दै संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र विदेशी स्थित नियोगहरूलाई आफ्नो काम कारवाहीमा स्वदेशी वस्तु तथा सेवालाई प्राथमिकता दिन अनुरोध गरेको हो। स्थानीय सिप र उद्यमको प्रवर्धन, रोजगारी सृजना तथा आयात प्रतिस्थापन गर्ने प्रमुख उद्देश्यका साथ सरकारले यो कदम चालेको हो। जारी पत्र अनुसार अबदेखि सबै सार्वजनिक निकायहरूले स्टेशनरी, फर्निचर, निर्माण सामग्री र खाद्य वस्तु खरिद गर्दा अनिवार्य रूपमा नेपाली उत्पादन नै रोज्नु पर्नेछ। यसका साथै सरकारी बैठक, औपचारिक समारोह तथा कोसेलीको रूपमा नेपाली हस्तकलाका सामग्रीहरूको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। यस व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्न सार्वजनिक निकायहरूले आह्वान गर्ने बोलपत्र सम्बन्धी कागजातमा स्वदेशी वस्तुको प्राथमिकता अनिवार्य उल्लेख गर्नुपर्नेछ। साथै स्वदेशी उत्पादनले प्रयोग भए नभएको सुनिश्चित गर्न नियमित अनुगमन गरिने र त्रैमासिक रूपमा निरीक्षण गर्ने प्रावधान समेत पत्रमा उल्लेख गरिएको छ। सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढ़ाउने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले ती कर्मचारीको पारिश्रमिक बढ़ाउने निर्णय गरेको हो। हाल संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक 5,000 का दरले वृद्धि गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए। नयाँ व्यवस्था अनुसार एसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 बाट 17,000, विद्यालय सहयोगीको 10,000 बाट 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 बाट 20,000 रूपियाँ पुगेको छ। बैठकले माध्यमिक तह र आधारभूत तहमा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय समेत गरेको छ। बैठकले संघीय शिक्षण अनुसहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। यसैबीच सरकारी सार्वजनिक संस्थान प्राधिकरण बोर्ड निगम र समितिमा कार्यरत कर्मचारीहरूको तलब र प्रोत्साहन भत्ता पनि निजामती कर्मचारी सरह हुने गरी वृद्धि गरेको छ। अर्थ मन्त्रालयले सबै सार्वजनिक निकायहरूलाई पत्राचार गर्दै गत साउन 1 गतेदेखि लागू हुने गरी तलब र ग्रेड वृद्धि गर्न निर्देशन दिएको हो। अब सार्वजनिक संस्थानका कर्मचारीहरूले पनि बढ़ेको तलबमान र भत्ता पाउने सुनिश्चित भएको हो। तर यो वृद्धि कार्यान्वयन गर्दा अर्थ मन्त्रालयले केही कड़ा शर्तहरू अघि सारेको छ। रामेछापमा 61 वर्षीय एकल महिलामाथि जबरजस्तीकरण भएको छ। महिलालाई जबरजस्तीकरण गरेको आरोपमा 21 वर्षीय युवक पक्राउ परेका छन्। रामेछाप नगरपालिका चारकी 61 वर्षीय एकल महिलालाई निजकै घरमा जबरजस्तीकरण गरी फरार रहेको आरोपमा युवक पक्राउ परेका हुन्। घटनामा संलग्न भएको आरोपमा सुनसरी घर बताउने अन्दाजी 21 वर्षीय प्रेम बिसंखेलाई पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको छ। बिसंखे लिखु वृहत खानेपानी आयोजनामा मजदूरको रूपमा काम गर्दै आएका थिए। घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय धोबी डाँडाबाट खटिएको प्रहरीले हिजो पक्राउ गरेको हो। उनलाई तिल बारे स्थित कोही मान्छे नबस्ने घरमा लुकेसिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती महिलामाथि मंगलबार जबरजस्तीकरणको घटना भएको हो। पक्राउ परेका बिसुङखेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
6: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली बिगु 4 सिंगटी लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 49 57।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलोखा।
4: तपाईँ यतिखेर हाम्रो रेडियो र जीडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सरकारले नेपाल आउने विदेशीका लागि अनलाइन मार्फत ई भिसा लिने व्यवस्था मिलाउने भएको छ। 3 वर्ष लामो परीक्षण र गृह कार्यपछि अध्यागमन विभागले 15 फरवरीदेखि ई भिसा लागू गर्न लागेको हो। ई भिसा लागू भएपछि नेपाल आउने विदेशीले अध्यागमनमा लाइन बसेर भिसा लिनुपर्ने छैन। विभागका निमित्त महानिर्देशक टीकाराम ढकालका अनुसार ई भिसा कार्यान्वयनका लागि प्राविधिक लगायत सबै तयारी पूरा भइसकेको छ। कानून संशोधन गर्न गृह मन्त्रालयमा प्रस्ताव पुगिसकेको उनले जानकारी दिए। हालको अध्यागमन नियमावलीमा ई भिसा सम्बन्धी प्रश्न प्रावधान नभएकाले मन्त्री परिषदबाट नियमावली संशोधन गर्न लागि छ। ई भिसाको प्रणाली शुरू भएपछि विदेशी नागरिकको पासपोर्टमा भिसा स्टिकर टाँस्नु नपर्ने विभागले जनाएको छ। नेपाल आउने पर्यटकले आफू भएकै स्थानबाट अनलाइन मार्फत भुक्तानी गरी स्वीकृत भएपछि भिसा प्रिन्ट गर्न सक्नेछन्। सहसचिव कमल प्रसाद भट्टराई सचिवमा बढ़ुवा भएका छन्। हिजो बसेको मन्त्री परिषद बैठकले भट्टराईलाई विशिष्ट श्रेणी सचिवमा बढ़ुवा गर्ने निर्णय गरेको हो। उनलाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ। उनी हाल बागमती प्रदेशको कायम मुकायम प्रमुख सचिवको जिम्मेवारीमा थिए। यसअघि साउन 28 बसेको सचिव बढ़ुवा सिफारिश समितिको बैठकले नेपाल प्रशासन सेवाको सचिव पदमा बढ़ुवाका लागि भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपालको नाम सिफारिश गरेको थियो। 1 नम्बरमा सिफारिश भएका भट्टराईलाई नयाँ जिम्मेवारी नयाँ निजामती सेवा ऐनमा गर्न लागि 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हदले पनि नछुने भएकाले बढ़ुवा गरिएको बताइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सभामा सरकार गठनमा समर्थन गरेको भनिएको पत्रमा आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ। पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै राप्रपाले बागमती प्रदेशमा सरकार निर्माणका लागि आफ्ना सांसदहरूको समर्थन रहेको भनी प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा पार्टीको आधिकारिक समर्थन नरहेको स्पष्ट पारेको हो। महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङले बागमती प्रदेशका प्रदेश प्रमुखलाई पत्राचार गरी नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनिएको पत्रमा पार्टीको सहमति नरहेको स्पष्ट पार्दै सो पत्रलाई मान्यता प्रदान नगर्न अनुरोध गरेका हुन्। गत साउन 20 गते बसेको कार्य सम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिमा सामेल नहुने निर्णय गरेको राप्रपाले जनाएको छ। तर पार्टीको सो निर्देशन विपरीत संसदीय दलका नेताले सरकार निर्माणमा समर्थन दिएको र हस्ताक्षर सार्वजनिक गरेको भन्दै राप्रपाले यसलाई गम्भीर अनुशासन उल्लंघन ठहर गरेको छ। केन्द्रको निर्देशन विपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापा मगरको नेतृत्वलाई समर्थन गरेका छन्। पार्टीको कुनै निर्णय र निर्देशन बिना बुझाइएको पत्रमा सहमति नरहेकाले त्यसलाई मान्यता नदिन राप्रपाले प्रदेश प्रमुख समक्ष अनुरोध गरेको छ। नेकपा एमाले तीन मन्त्रालय सहित कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिए लगत्तै मन्त्री परिषद विस्तार गर्दै एमालेलाई सरकारमा सहभागी गराएका हुन्। मुख्यमन्त्री शाहीले मंगलबार सम्हालेको 22 दिन पदभार सम्हालेको 22 दिनपछि मन्त्री परिषद विस्तार गरेका हुन्। एमालेबाट जुम्लाका टेकराज परसाई आर्थिक मामिला तथा योजना मन्त्री, मगुका जीत बहादुर मल्ल सामाजिक विकास मन्त्री र होमलाका कर्ण बहादुर हमाल जलस्रोत तथा ऊर्जा विकास मन्त्री बनेका छन्। एमालेको तर्फबाट सहभागी हुने तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सत्तारूढ दल एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच मन्त्रालय बाँडफाँडमा कुरा मिलेपछि तीन सातापछि कर्णालीको मन्त्री परिषद विस्तार भएको हो। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। फोन हाम्रो दैनिक जीवनको आवश्यकता बनिसकेको छ। फोन प्रयोग गर्दा केही असावधानीका कारण कहिलेकाहीँ ठूलो दुर्घटना हुने गर्दछ। फोन चार्ज गर्दा के कस्तो कुरामा ध्यान पुर्याउनु पर्दछ त? प्रस्तुत छ एक रिपोर्ट।
5: बिहान उठेदेखि राति नसुत्दासम्म हामी फोन चलाइरहन्छौ। ब्याट्री छिट्टै सकिएर दिनमा एक वा दुई पटक पनि फोन चार्ज गर्छौ, तर यसलाई चार्ज गर्दा हामी प्राय धेरै गल्ती गर्छौ। यस्ता गल्तीमाथि हामी खासै ध्यान दिँदैनौ, जसका कारण कहिले काही हामीले ठूलो मूल्य चुकाउनु पर्छ। फोनमा चार्जिङ केबल लाग्यो भन्दैमा यो राम्रो छ भन्ने हुन्न। खराब वा क्षतिग्रस्त केबलले चार्जिङमा समस्या निम्त्याउन सक्छ। फोन सँगै आएको केबल वा भर पर्दो र मानक केबल मात्र प्रयोग गर्नु पर्दछ। तार काटिएको, तारहरू बाहिर देखिएका वा कनेक्टर बिग्रिएको छ भने यसलाई प्रयोग गर्नु हुँदैन। विशेष गरी फास्ट चार्जिङ भएका फोनमा आवश्यकता अनुसार चार्जिङ क्षमता नभएका यस्ता तार प्रयोग गर्नु हुँदैन। चार्जिङको क्रममा फोन धेरै तातिरहेको छ भने त्यसलाई व्यवस्था गर्नु हुँदैन। अत्याधिक तापक्रमले केही फोनका फंक्सनहरू अस्थायी रूपमा रोक्न सक्छ र अत्याधिक गर्मीले लामो समयसम्म ब्याट्रीको आयुलाई असर गर्न सक्छ। फोन धेरै तातो भयो भने केही बेर चार्ज बन्द गर्नु पर्दछ। फोनलाई तकिया वा कम्बल मुनि राख्नु हुँदैन। अझ रातमा चार्ज गर्दा फोनलाई ओछ्यानमा थिचेर वा तकिया मुनि राखेर चार्ज गर्दा निकै खतरनाक हुन्छ। फोनको चार्जिङ पोल्टमा पानी वा ओसिलोपन छ भने प्लग गर्दा मात्र पनि समस्या हुन सक्छ। गुगलका अनुसार यदि फोनमा चार्जिङ पोल्टमा ओसिलोपन छ भने चार्जबाट हटाएर फोन सुक्न दिनुपर्छ। भिजेपछि फोन चार्ज गर्नु हुँदैन। चार्जर वा फोनलाई तातो वा प्रत्यक्ष घाममा छोड्न हुँदैन। अत्याधिक तापक्रमले फोनको कार्यक्षमता परिवर्तन गर्न सक्छ र अत्याधिक गर्मीले लामो समयसम्म ब्याट्रीको आयु घटाउन सक्छ। त्यसै कारण कारको ड्यासबोर्डमा झ्यालको नजिक प्रत्यक्ष घाममा वा कुनै पनि तातो उपकरणको नजिक आफ्नो फोन सकेसम्म चार्ज गर्नु हुँदैन। लक्ष्मी थामी, हाम्रो रेडियो चरीकोट।
4: भक्तपुरको लोकन्थलीमा महिला तथा पैदल यात्रीलाई निशाना बनाएर सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले रामेसापका 104 जनालाई पक्राउ गरेको छ। पक्राउ पनिमा रामेसापको दोरम्बा गाउँपालिका दुई घर भई हाल काठमाडौँको पेप्सिकोला बस्ने 36 वर्षीय काली भनिने देवेन्द्र थापा मगर, भोजपुरका 32 वर्षीय योगेन्द्र तमाङ र मिलन विक तथा भारतको पश्चिम बंगाल घर भई काठमाडौँ बस्ने 40 वर्षीय सञ्जित सामन्त रहेका छन्। सो समूहमा मोटरसाइकल चालकदेखि सिक्री तान्ने व्यक्ति र चोरीको सामान खरिद गर्नेसम्मको आरोपी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काले जानकारी दिए। उनका अनुसार रामेसापका देवेन्द्र सिक्री तान्ने मुख्य व्यक्ति रहेको खुलेको छ। प्रहरी अनुसन्धानको क्रममा पक्राउ परेकाहरूको संलग्नता सुनसरीको धरान र इटहरीमा भएका सिक्री लुटपाटको घटनासँग समेत जोड़िएको छ। पक्राउ परेका मध्ये योगेन्द्र यसअघि पनि दुई पटक डाका चोरी सम्बन्धी मुद्दामा पक्राउ परेको पाइएको प्रहरीले जनाएको छ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने कुनै ठोस योजना नरहेको बताएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत ट्रम्पले अमेरिका र इरान बीच अहिले कुनै वार्ता वा कुराकानी नभएको र तत्कालका लागि वार्ताको कुनै योजना नरहेको उल्लेख गरेका हुन्। ट्रम्पले होर्मुज जलटमरू मध्येमा अमेरिकी नौसैनिक नाकाबन्दी पूर्ण शक्ति र प्रभावमा रहेको दावी गर्दै जलमार्ग पूर्ण रूपमा खुला र निर्वाध रूपमा सञ्चालनमा रहेको बताएका छन्। यसैबीच इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका लागि प्रयोग गर्न दिने कुनै पनि खाड़ी मुलुकलाई अमेरिकी सैन्य कार्यवाहीमा अप्रत्यक्ष सहभागी भएको मानिने चेतावनी दिएको छ। इरानी सशस्त्र सेनाका चीफ अफ स्टाफ अली अब्दुल्लाहीले अमेरिकी सेनालाई उपलब्ध गराइने कुनै पनि सहयोग सुविधा वा सैन्य आधारको प्रयोगलाई इरान विरूद्धको कार्यवाहीमा सहभागिताका लागि लिइने स्पष्ट पारेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। इरानसँग तत्काल वार्ता वा छलफल गर्ने कुनै ठोस योजना नरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
7: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडाकुँडा म्युजिक लगायत क्या आमा सेल्फ पर्ने सम्पूर्ण सामानहरू कहाँ कता चाहिँ ल्याउने होला त मान्छे।
8: ला तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकटमा पाइहालिन्छ।
9: हजुरहरूको सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक ओइटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
10: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383, 98412482383 र कृष्ण श्रेष्ठ 98640021।
11: रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: चाकस तो खाल्लो दू पानी मिसाएको रहेछ हामी त खादैनौ।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसी को व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
4: दुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना। धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
5: 24 घण्टा आकस्मिक सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
5: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
5: 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
5: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
4: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
5: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
4: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
5: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
6: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
4: अन्य थप जानकारीको लागि
6: सम्पर्क नम्बर 049-412-020।
4: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: छैन बाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गरटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू: अनुभवी स्वास्थ्य कर्मीबाट ओपिडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, डिगुचार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नुभएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: आफे होइन ए पाडे सोल्टी, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
6: कठै बरेलैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
5: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सके गर्ने।
6: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सिपेमा।
7: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
8: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
9: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061414।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
7: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, गिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 0949421020।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-41, 97-61-13-41। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

रेडियो 103.4 मेगाहर्ट्ज़।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षेमिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: कालिन्चोक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
0: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चोक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
2: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चोक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
0: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: त्यो दिन कालिन्चोक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
0: कालिन्चोक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठुनी रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिम्पोङ गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: आफे होइन ए पाडे सोर्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
5: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
4: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
5: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
6: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सिधैमा।
7: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
8: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
9: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारी का लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-01-60-814।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
1: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
0: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
1: सो अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: सो दिन कालिन्चोक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
1: कालिन्चोक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।
2: होइन भाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
2: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
2: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
3: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
4: पाण्डोहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
1: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलो ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: होइन ए पाँडे सोर्टी, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
5: गठै बरी लैलै, कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
4: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सके गर्ने।
5: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
6: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सिपेमा।
7: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
8: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
9: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
10: यो हो हाम्रो रेडियो 103.4 MHz।
11: छोराको उयो पनि नजिकै आएको, बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्तेर टेन्ट कुर्सी भाँडा कुँडा युनिट लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त? अब
12: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोटमा पाइहालिन्छ।
11: सबै सेवा हुँदैन त?
13: हजुरहरूको सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
14: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
15: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
16: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 42।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM 802 र 97.1 FM 844
3: यो हो हाम्रो रेडियो 103.4 MHz
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा बालरोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
4: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
4: 24 घण्टा फार्मेसी सेवा
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा

0: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना। परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा सौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
1: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
0: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: त्यो दिन कालिन्चुक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
0: कालिन्चुक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।

के तपाईँ चरीकुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: काम उनी कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, दस इट सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
1: कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, दस इट सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षीणित उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनी दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: लालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। लालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 朝来公爷把你拿去给俺看看，我站了路，我站了了路，没完个垃圾我站着站着过谁玩的过来牛你个老爱干，俺我先过来，好我那啥我那都干，我再干了了，我再干我听你。
1: 耶，他为了弟弟把你抬起来干干净，他为了把你个香喷的香喷的，他背地是 rental and catching service， 这里可没白眼睛。
0: 哎，我抓你过来，你好，我先我后面来好走。
2: हजुर हरके सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक ओइटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428383 9842228383 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड

0: सप्लाई खुलेको छ त। ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
1: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
0: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
5: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा सौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
2: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
5: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: त्यो दिन कालिन्चोक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
5: कालिन्चोक भगवती मन्दिर व्यवस्थापन समिति, दोलखा।

0: सुन्दर जात का खाद्यान्न का बिऊ को खोजी करते हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्तटाडा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दैलो ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
5: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा सौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
2: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
5: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: त्यो दिन कालिन्चोक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
5: कालिन्चोक भगवती मन्दिर व्यवस्थापन समिति, दोलखा।

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: धुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
6: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
5: हाम्रा सेवाहरू:
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
5: 24 घण्टा आकस्मिक सेवा,
6: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
5: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
5: 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
5: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
6: हार्ट चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
5: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
6: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
5: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
6: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0494-12-020।
5: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग
1: सम्झनुहोस्। जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दै रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगरटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु चार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 49 57 22।

विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास कला जनपक्षीय आवाज हम रेडियो 103.4 मेगाहर्ट्ज।

0: दैवतीको हाम्रो समाचारमा मनिताको नमस्कार। नेपाली कम्युनिष्ट पार्टी नेकपा बागमती प्रदेश सरकारमा नेता सरल सह सहयात्रीको नेतृत्वमा सहभागी हुने भएको छ। नेकपाको प्रदेश संयोजक समेत रहेका नेता पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन्। नेता पौडेल सिन्धुपाल्चोकबाट बागमती प्रदेशमा निर्वाचित भएका हुन्। आज गठन हुने बागमती प्रदेश सरकारमा नेकपाले तीन मन्त्रालय दावी गरे पनि प्रदेश सभाको मुख्य सभामुख सहित दुईवटा मन्त्रालय दिने सहमति भएको बताएको छ। नेकपाले आर्थिक मामिला तथा योजना र खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय पठाउने सहमति थियो। नेकपा बागमती प्रदेशका प्रमुख सचेतक रत्न प्रसाद ढकालले मन्त्रालय र मन्त्रालयको संख्या बाँडफाट टोंगिन बाँकी रहेको बताएका छन्। उनका अनुसार आज सानो आकारको मन्त्रीमण्डल बन्नेछ। सत्ता साझेदार दलहरूबाट कम्तीमा एक एकजना मन्त्री बन्नेछन्। सत्ता साझेदार दलहरू बीच मन्त्रालय बाँडफाँड बाँकी रहेको कारण नेकपा मन्त्री बन्नेहरूको नाम पनि टुंगिन बाँकी रहेको प्रमुख सचेतक ढकालले बताए। नेकपाबाट राम आले मगर पुन मन्त्री बन्ने चर्चा छ। नेकपा सह संयोजक माधव नेपालले मगरको नाम सिफारिस गरेको स्रोतको दावी छ। नेकपाबाट मन्त्रीको धेरै आकांक्षा देखिएका छन्। मकनपुरका सांसद प्रेम बहादुर पुलामी तथा रामेछापका सांसदहरू तारा नारायण श्रेष्ठ र युवराज चौला गाईको मन्त्री पदमा बलियो दावी रहेको बताएको छ। सभामुख पदमा भने नेकपा प्रमुख सचेतक रत्न ढकालकै चर्चा छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद खगेन्द्र सुनवारले बिचौलितहरूको प्रहरीको हेडक्वार्टर कब्जा गरेको आरोप लगाएका छन्। आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले प्रहरीको स्रोत साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाउँदै अनिश्चित बिचौलियताको प्रहर प्रधान कार्यालय नै कब्जा गरेको दावी गरेका हुन्। प्रहरीले खरिद प्रक्रियामा भएको भनेको बदमाशहरू सम्बन्धी माग गरेको कागजात अझै उपलब्ध गराए नगराएको बारे समितिमा जानकारी गराउन पनि उनले समिति सभापतिलाई आग्रह गरे। समितिको यसअघिको बैठकले 15 दिनभित्र प्रहरीको स्रोत साधन खरिद सम्बन्धी कागजात उपलब्ध गराउन माग गरेको थियो। सुनवारले पछिल्लो समय पनि प्रहरीले करोड़ौं रूपियाँ टेण्डर आह्वान गरेको भन्दै खरिद प्रक्रियामाथि प्रश्न उठाए। यसअघि समितिमा आफूले उठाएको प्रश्नमा आफू अडित रहेको बताउँदै उनले आफ्नो अभिव्यक्तिबाट कसैको मान मर्यादा भएमा अदालत जान चुनौती दिएका छन्। आफूले उठाएका प्रश्नको जवाफ दिन र कानूनी प्रक्रियामा उपस्थिति हुन तयार रहेको उनको भनाइ छ। चट्याङबाट सबैभन्दा बढ़ी मकनपुर जिल्ला प्रभावित भएको छ। जिल्लामा चट्याङको घटना र त्यसबाट हुने मानवीय क्षति बढ़दो क्रम रहेको छ। पछिल्लो 5 वर्ष यता मकनपुरको राक्षेसाङ गाउँपालिका मात्र चट्याङ लागेर 9 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार यही अवधिमा मकनपुर जिल्ला भर 17 जना चट्याङ लागेर मृत्यु भएको छ भने 63 जना घाइते भएका छन्। यो अवधिमा मकनपुर जिल्लाबाट 66 चट्याङको घटना रेकर्ड भएको छन्। मकनपुरमा 2081-2082 21 चट्याङको घटनाहरू रहेका छन्। पछिल्लो 11 वर्षमा सबैभन्दा धेरै चट्याङ मकनपुरमा परेको छ भने मानवीय क्षति पनि मकनपुरमै बढ़ी छ। यो अवधिमा जिल्लाभर चट्याङकै कारण 75 जनाको मृत्यु भएको छ। 6 वर्ष अघि एकै दिन चट्याङबाट 5 जनाको ज्यान गएको थियो। त्रिभुवन विश्वविद्यालयले सन् 2024 गएको अध्ययनले पनि मकवानपुरलाई देशको उच्च जोखिमयुक्त जिल्ला मानेको छ। अध्ययन अनुसार सन् 2011 यता मात्रै जिल्लामा चट्याङको कारण 83 जनाको मृत्यु र 296 जना घाइते भएका छन्। अध्ययनले विशेष गरी मकनपुरको दक्षिण पूर्वी क्षेत्रमा चट्याङको गतिविधि बढ़ी केन्द्रित हुने देखिएको छ। जलवायु परिवर्तन सूर्य क्षेत्रको भूबनोट प्री मनसून अवधिमा बढ़ेको वायुमण्डलीय अवस्था र स्थानीय मौसममा आउने परिवर्तनको कारण मकनपुरमा चट्याङको जोखिम लगायत बढ़िरहेको विज्ञहरूले बताएका छन्। पछिल्ला वर्षहरूमा देशभर चट्याङको प्रभाव बढ़ेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 2082 मात्रै देशभर 393 चट्याङका घटना रेकर्ड भएका छन्। ती घटनामा 48 जनाले ज्यान गुमाएका छन् भने 292 जना घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध इरान इतिहासकै भयानक आर्थिक युद्धको घोषणा गरेका छन्। बुधबार सोशल अकाउण्टमा पोस्ट लेखेर ट्रम्पले अमेरिकासँग सम्झौता गर्ने ठूलो अवसर इरानले गुमाएको भन्दै उनी विरूद्ध अहिलेसम्मकै ठूलो आर्थिक युद्ध शुरू गर्ने घोषणा गरेका हुन्। उनले इरान विरूद्धको कार्यवाही अहिलेसम्म कहिल्यै नदेखेको स्तरको आर्थिक युद्ध र नाकाबन्दी हुने बताएका छन्। इरानको नौसेना र वायुसेना धारसिया भइरहेको दावी गर्दै ट्रम्पले सैनिक हतियार कारखानाहरू पनि भगवान स्वेशमा परिणत भइसकेको बताए। इरानी मुद्रा पनि काम नलागे स्थितिमा पुगेको बताउँदै समग्र देश नै नाजुक स्थितिमा रहेको ट्रम्पले बताएका छन्। अमेरिका राष्ट्रपति ट्रम्पले इरानलाई आर्थिक वा अन्य प्रकारको सहयोग गर्ने देशहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। बाराको सीमारमा 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ। नाबालिकालाई चकलेटको प्रलोभन देखाएर बलात्कारपछि हत्या गरिएको प्रहरीले जनाएको छ। भदौ 2 गते साँझ 1 तले रित्तो घरमा मृतक फेला परेकी 3 वर्षीय बालिकालाई जितपुर सीमर 2 बस्ने करिब 16 वर्षीय सुमान थापाले चकलेट दिएर फकाई फुलाए घटनास्थलमा लगेर जबरजस्तीकरण गरी हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। गत साउन 31 गतेदेखि घरबाट हराएकी 3 वर्षीय गरिमा चौधरीको बलात्कारपछि गरिएको हत्याको घटनाले समाजमा निकै ठूलो त्रास पैदा गरेको छ। कलिला बालबालिका र स्कूले छात्र समेत असुरक्षित बन्दै गएपछि नेकपाले सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठेको छ। कलिला बालबालिका मात्र नभई वृद्धा आमाहरू समेत बलात्कारको शिकार भइरहेका छन्। समाजमा अपराध बढ्दा एकल महिला समेत असुरक्षित हुन थालेका छन्। रामेछापमा पनि यस्तै घटना घटेको छ। भदौ 2 गते रामेछाप नगरपालिका 4 तिलबारीमा 61 वर्षीय एकल महिला पनि जबरजस्तीकरणी भएको छ। लेखु वृहत खानेपानी आयोजनामा काम गर्ने सुनसरी घर बताउने 21 वर्षीय युवकले ती एक महिलालाई घरमै बलात्कार गरेर फरार भएका हुन्। प्रहरीले दुवै घटनाको आरोपीलाई पक्राउ गरेको छ। तर यी र यस्ता घटनाहरूले समाजमा भएर त्रस छाएको छ। सरकारको शान्ति सुरक्षाको व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म मनिता नेपाली बिदा चाहन्छु। नमस्ते।
1: छोराको बिहे पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडा कुँडा युनिट लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट कहीँ ल्याउने होला त भने
2: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
1: सबै सेवा
3: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
4: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
5: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228883 र कृष्ण श्रेष्ठ 98640021।
6: वैद्येश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीघ्याङ दोलखा 104.1 R2 र 104

0: तीन बजे को हाम्रो समाचारमा सृजनाको नमस्कार। नेपाली कम्युनिष्ट पार्टी नेकपा बागमती प्रदेश सरकारमा नेता सरल सहयात्रीको नेतृत्वमा सहभागी हुने भएको छ। नेकपाको प्रदेश संयोजक समेत रहेका नेता पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन्। नेता पौडेल सिन्धुपाल्चोकबाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन्। आज गठन हुने बागमती प्रदेश सरकारमा नेकपाले तीन मन्त्रालय दावी गरे पनि प्रदेश सभाको सभामुख सहित दुईवटा मन्त्रालय दिने सहमति भएको बताइएको छ। नेकपाले आर्थिक मामिला तथा योजना र खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय पाउने सहमति थियो। नेकपा बागमती प्रदेश सभाका प्रमुख सचेतक रत्नप्रसाद ढकालले मन्त्रालय र मन्त्रालयको संख्या बाँडफाँड टुंगिन बाँकी रहेको बताएका छन्। उनका अनुसार आज सानो आकारको मन्त्रीमण्डल बन्नेछ। सत्ता साझेदार दलहरूबाट कम्तीमा एक एकजना मन्त्री बन्नेछन्। सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँड बाँकी रहेका कारण नेकपाबाट मन्त्री बन्नेहरूको नाम पनि टुंगिन बाँकी रहेको प्रमुख सचेतक ढकालले बताए। नेकपाबाट रमा आले मगर पूर्ण मन्त्री बन्ने चर्चा छ। नेकपा सहसंयोजक माधव नेपालले मगरको नाम सिफारिश गरेको स्रोतको दावी छ। नेकपाबाट मन्त्रीका धेरै आकांक्षी देखिएका छन्। मकवानपुरका सांसद प्रेमबहादुर पुलामी तथा रामेछापका सांसदहरू तारानारायण श्रेष्ठ र युवराज चौलागाईको मन्त्री पदमा बलियो दावी रहेको बताइएको छ। सभामुख पदमा भने नेकपाका प्रमुख सचेतक रत्न ढकालकै चर्चा छ। नेपाली कंग्रेसमा संस्थापन र इतर समूहका गतिविधि चलिरहँदा दुलखा कंग्रेसका नेताहरू पनि विभाजित भएका छन्। कंग्रेस दुलखाका केही पुराना नेताहरू दुवै पक्षको कार्यक्रममा सहभागी भएका छैनन् भने नयाँ पुस्ताका नेताहरू सक्रियताका साथ संस्थापन र इतर समूहको गतिविधिमा सक्रिय छन्। विद्यार्थी आन्दोलनबाट उदाएका युवा नेता कुन्दनराज काफले खुलेरै देउबा अर्थात इतर पक्ष समूहमा सक्रिय छन्। इतर समूहका भेला कार्यक्रम र बैठकहरूमा उनले युवा समूहको प्रतिनिधित्व गर्दै आएका छन्। कंग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा उपस्थितिमा इतर पक्षले साउन 29 र 30 गते काठमाडौँमा गरेको भेलामा युवा र विद्यार्थीको परिचालन संयोजक नेता काफ्रे थिए। पत्रकारिताबाट सिधै राजनीतिमा प्रवेश गरेका दुलखाका युवा नेता अजय बाबु शिवाकोटी अहिले कंग्रेस केन्द्रीय सदस्य छन्। गगन थापाको विश्वास पात्र भनेर चिनिने शिवाकोटी संस्थापन बचाउन र इतर पक्षको आलोचनामा अग्रमोर्चामा देखिन्छन्। दोलखाका दुई युवा नेता खुलेर संस्थापन र इतर पक्षमा सक्रिय रहँदा कंग्रेसका निवर्तमान केन्द्रीय कार्य सम्पादन समिति सदस्य जीव छिरिङ लामा मौन छन्। कुनै बेला देउबाका निकट मानिएका लामा हालै सम्पन्न इतर पक्षको भेलामा गएनन्। विशेष महाधिवेशनका बेला भ्रेकुटी मण्डप पुगेर तस्विर खिचाएका जीव छिरिङ त्यस यता कंग्रेसको कुनै समूहका गतिविधिमा सक्रिय छैनन्। दुलखा कंग्रेसका पूर्व सभापति उद्धवराज काफ्रे र नेता केशवराज चौलागाई पनि मौन छन्। तर दुलखा कंग्रेसका दुईजना पूर्व सभापतिहरू ताराबहादुर कोइराला र रुद्रबहादुर खड्का इतर समूहमा सक्रिय छन्। उनीहरू इतर समूहको हरेक भेला र कार्यक्रममा सहभागी हुने गरेका छन्। इतर समूहको राष्ट्रिय भेलामा पनि पूर्व सभापति कोइरालालाई निकै महत्वका साथ उद्घोषकले नाम सम्बोधन गरेका थिए। दुलखाबाट कंग्रेस इतर समूहमा जिल्ला सभापतिमा पराजित भएका नेता तारा कुमार खड्का, प्रभुराम श्रेष्ठ, कुमार अधिकारी लगायतका नेताहरू खुलेरै लागेका छन्। कंग्रेसको विवाद पेचिलो र उत्कर्षमा पुगेका बेला पनि कंग्रेस दुलखाका सभापति वर्मा लामा कतै खुलेका भेटघाट छलफलमा रहेको बताइन्छ। कंग्रेस जिल्ला उपसभापतिहरू अर्जुन प्रसाद शिवाकोटी र छवि लामा भने संस्थापन पक्षमा छन्। उपसभापति लामाले त कंग्रेस सभापति गगन थापालाई भेटेर जिल्ला सभापति बनाइदिन आग्रह समेत गरिसकेका छन्। नेपाली कंग्रेसको संस्थापन र इतर समूहबीच शक्ति संघर्ष चलिरहँदा दुलखा कंग्रेसका 26 जना महाधिवेशन प्रतिनिधि सहित जिल्ला नेतृत्व दुई कितामा विभाजित हुने निश्चित छ। नेकपा एमालेका नेता मोहम्मद इस्तियाक राईले पासपोर्ट खरिदको विषयमा संसदीय समितिमा प्रधानमन्त्री बालिन शाहलाई बोलाएर छलफल गर्ने प्रस्ताव राखेका छनृ संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले पासपोर्ट खरिदको विषय बाहिर आएकाले यसबारे प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने बताएका हुन्। साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार मिचेर सरकारले आफू मातहत छुट्टै छान सम्पत्ति छानबिन आयोग गठन गरिएको विषयमा पनि जवाब चाहिने नेता राईको भनाइ छ। उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर 7 घण्टासम्म केरकार गरेको विषय पनि रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद खगेन्द्र सुनारले बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेको आरोप लगाएका छन्। आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले प्रहरीको स्रोत साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाउँदै निश्चित बिचौलियाले प्रहरी प्रधान कार्यालय नै कब्जा गरेको दावी गरेका हुन्। प्रहरीले खरिद प्रक्रियामा भएका भनिएका बदमाशी सम्बन्धी माग गरिएका कागजात अझै उपलब्ध गराए नगराएको बारे समितिमा जानकारी गराउन पनि उनले समिति सभापतिलाई आग्रह गरे। समितिको यसअघिको बैठकले 15 दिनभित्र प्रहरीको स्रोत साधन खरिद सम्बन्धी कागजात उपलब्ध गराउन माग गरेको थियो। सुनारले पछिल्लो समयमा पनि प्रहरीले करोड़ौं रूपियाँका टेण्डर आह्वान गरेको भन्दै खरिद प्रक्रियामाथि प्रश्न उठाए। यसअघि समितिमा आफूले उठाएको प्रश्नमा आफू अडिग रहेको बताउँदै उनले आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएमा अदालत जान चुनौती दिएका छन्। आफूले उठाएका प्रश्नको जवाब दिन र कानूनी प्रक्रियामा उपस्थित हुन तयार रहेको उनको भनाई छ। चट्याङबाट सबैभन्दा बढ़ी मकवानपुर जिल्ला प्रभावित भएको छ। जिल्लामा चट्याङका घटना र त्यसबाट हुने मानवीय क्षति बढ़दो क्रममा रहेको छ। पछिल्ला 5 वर्ष यता मकवानपुरको राक्सीराङ गाउँपालिकामा मात्र चट्याङ लागेर 9 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार यही अवधिमा मकवानपुर जिल्लाभर 17 जनाको चट्याङ लागेर मृत्यु भएको छ भने 63 जना घाइते भएका छन्। यो अवधिमा मकवानपुर जिल्लाभरमा 66 वटा चट्याङका घटना रेकर्ड भएका छन्। मकवानपुरमा 2081-82 21 वटा चट्याङका घटना भएका छन्। पछिल्ला 11 वर्षमा सबैभन्दा बढ़ी चट्याङ मकवानपुरमा परेको छ भने मानवीय क्षति पनि मकवानपुरमै बढ़ी छ। यो अवधिमा जिल्लाभर चट्याङकै कारण 75 जनाको मृत्यु भएको छ। 6 वर्ष अघि एकै दिन चट्याङबाट 5 जनाको ज्यान गएको थियो। त्रिभुवन विश्वविद्यालयले सन् 2024 गरेको अध्ययनले पनि मकवानपुरलाई देशको उच्च जोखिमयुक्त जिल्ला मानेको छ। अध्ययन अनुसार सन् 2011 यता मात्रै जिल्लामा चट्याङका कारण 83 जनाको मृत्यु र 296 जना घाइते भएका छन्। अध्ययनले विशेष गरी मकवानपुरको दक्षिण पूर्वी क्षेत्रमा चट्याङको गतिविधि बढ़ी केन्द्रित हुने देखाएको छ। जलवायु परिवर्तन, चुरे क्षेत्रको भूबनौट, प्री मनसून अवधिमा बढ़ने वायुमण्डलीय अस्थिरता र स्थानीय मौसममा आउने परिवर्तनका कारण मकवानपुरमा चट्याङको जोखिम लगातार बढ़िरहेको विज्ञहरूले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध इतिहासकै भयानक आर्थिक युद्धको घोषणा गरेका छन्। बुधबार सोशल अकाउन्टमा पोस्ट गरेर ट्रम्पले अमेरिका समसँग सम्झौता गर्ने ठूलो अवसर इरानले गुमाएको भन्दै ऊ विरूद्ध अहिलेसम्मकै ठूलो आर्थिक युद्ध शुरू गर्ने घोषणा गरेका हुन्। उनले इरान विरूद्धको कार्यवाही अहिलेसम्म कहिल्यै नदेखिएको स्तरको आर्थिक युद्ध र नाकाबन्दी हुने बताएका छन्। इरानको नौसेना र वायुसेना धराशय भइसकेको दावी गर्दै ट्रम्पले सैन्य हतियार कारखानाहरू पनि भग्नावशेषमा परिवर्तन परिणत भइसकेको बताएका छन्। इरानी मुद्दा पनि काम नलाग्ने स्थितिमा पुगेको बताउँदै समग्रमा देश नै नाजुक स्थितिमा रहेको ट्रम्पले बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई आर्थिक वा अन्य प्रकारको सहयोग गर्ने देशहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। बाराको सिमरामा 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ। नाबालिकालाई चकलेटको प्रलोभन देखाएर बलात्कारपछि हत्या गरिएको प्रहरीले जनाएको छ। भदौ 2 गते साँझ एकतले रित्तो घरमा मृत फेला परेकी 3 वर्षीय बालिकालाई जितपुर सिमरा 2 बस्ने करिब 16 वर्षीय सुमन थापाले चकलेट दिएर फकाई फुल्याई घटनास्थलमा लगेर जबरजस्ती गर्ने गरी हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। गत साउन 31 गतेदेखि घरबाट हराइरहेका 3 वर्षीय गरिमा चौधरीको बलात्कारपछि गरिएको हत्याको घटनाले समाजमा निकै ठूलो त्रास पैदा गरेको छ। कलिला बालिका र स्कूले छात्रा समेत असुरक्षित बन्दै गएपछि नेपालको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठेको छ। कलिला बालिका मात्र नभई वृद्ध आमाहरू समेत बलात्कारको शिकार भइरहेका छन्। समाजमा अपराध बढ्दा एकल महिला समेत असुरक्षित हुन थालेका छन्। रामेछापमा पनि यस्तै घटना भएको छ। भद दुई गते रामेछाप नगरपालिका चार तिलबारीमा 61 वर्षीय एकल महिलामाथि पनि जबरजस्ती गरनी भएको छ। लेखो वृहत खानेपानी आयोजनामा काम गर्ने सुनसरी घर बताउने 21 वर्षीय युवकले ती एकल महिलालाई घरमै बलात्कार गरेर फरार भएका हुन्। प्रहरीले दुवै घटनाका आरोपीलाई पक्राउ गरेको छ। तर यी र यस्ता घटनाले समाजमा भय र त्रास छाएको छ। सरकारको शान्ति सुरक्षाको व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ। समस्याग्रस्त सहकारीको कालो सूचीमा रहेका एकजना विमानस्थलबाट पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले आज बिहान पक्राउ गरेको हो। पक्राउ परेमा राकेश कुमार रावल रहेको प्रहरीले जनाएको छ। नेपाल एयरलाइन्स मार्फत विदेश जाने तयारीमा रहेका उनी पक्राउ परेका हुन्। जाँचबुझका क्रममा उनी समस्याग्रस्त सहकारीको कालो सूचीमा रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। हौस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्र्याक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्र्याक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।

0: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
1: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा सौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
0: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
1: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: त्यो दिन कालिन्चुक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
1: कालिन्चुक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।

0: કસકો ટીવી બોકનું ભીટી આપને ટીવી બીગ્યો અને બનાવને જાને લાગી કોની બનાવને પુકા ઓલાટ હોય ને
1: તેથી કુરામાં પણ ચિંતા કરવું પડશે તો સદર મુકામ ચરીકોટ બાટ ચરી ઘ્યાંગ જાને બાટમાં રહેકો હમરાઈ ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઓ ન ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઈ પણ હાલશો ને શકી કો ને
0: એ ઓરે તીસુ ભાઈ મ પણ તીતે તીર લાગી હાલશો ને હોય ના તો
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिपेमा एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: त राम्रो लुगा लगाएर पो हिँडेछ कता जान लागिस बिहेतिर हो कि क्या हो
0: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
5: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो
0: के हुनु नि बित्ती मनोकामनाको कुरा हो नि होइन
4: हो नि पाडे मनोकामना नै किन बरु भन्न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
0: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
4: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
0: कहाँ हुनु नि कृषि विकास बैंक अगाडि छ नि होइन
5: पाण्डहरू गइहालौ न सकिगो नि
6: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
7: प्रोप्राइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900
8: हाम्रो रेडियो 103.4 मेगाहर्ज
6: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ
9: ड्राइभर बेस चलाउँछु गाडी चलाउँछु
6: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: कुनै पाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि दिदी, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डुहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 42।
1: छोराको उयो पनि नजिकै आँखाको बच्चा ल्याउनु बच्चा नल्याउनु विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडा कुँडा न्युनिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त अवश्य।
2: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
3: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
0: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98 5 12 42 883, 98 4 10 22 883 र कृष्ण श्रेष्ठ 98 64 00 20 41।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खेका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: छ्या कस्तो खल्लो दुध, पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जफे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा

0: विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 0941802 र 0941844।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सात स्वागत छ साथमा छु म सृजना नेकपा एमालेका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् बुधबार एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदहरूको समर्थन सहित थापाले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए प्रदेश प्रमुखको कार्यालयमा नेकपा एमाले नेकपा र राप्रपा गरी तीन दलको समर्थन रहेको निवेदनपछि थापालाई मुख्यमन्त्री नियुक्त गरिएको हो मुख्यमन्त्री नियुक्त भएका थापाले आजै शपथ लिने कार्यक्रम तय गरिएको छ यसैबीच सामाजिक सेवाबाट राजनीतिक यात्रा शुरू गरेका थापाले थोरै समयमै फड्को मारेका छन् 2033 साल भदौ 14 गते भक्तपुरको सूर्य विनायक नगरपालिकामा जन्मिएका थापाले लामो समयदेखि सामाजिक सेवा र राजनीतिमा सक्रिय रहँदै आएका छन् राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सभा संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्यता समेत खारेज गरेको छ राप्रपाको आज बसेको सचिवालय बैठकले थापालाई अनुशासनको कार्यवाही गर्दै यस्तो निर्णय गरेको हो बागमती प्रदेश सरकार गठनका क्रममा पार्टी निर्देशनको अवज्ञा गर्दै नेकपा एमालेलाई समर्थन गरेको आरोपमा थापामाथि कार्यवाही गरिएको हो राप्रपा बागमती प्रदेश सभा संसदीय दलको नेता रहेका थापाले पार्टीको निर्णय विपरीत एमाले नेतृत्वमा बागमती प्रदेश सरकार गठनका लागि समर्थन गरेका थिए राप्रपा बैठकमा नेता कमल थापाले भने थापामाथि कार्यवाही गर्ने निर्णयप्रति नोट अफ डिसेन्ट लेखेका छन् उनी उद्धव थापालाई कार्यवाही गर्न नहुने पक्षमा उभिएको बताइएको छ कार्यवाहीको विषयलाई लिएर सचिवालय बैठकमा नेताहरूबीच चर्का चर्की समेत भएको बताइएको छ नेपाली कम्युनिष्ट पार्टी नेकपा बागमती प्रदेश सरकारमा नेता सरल सहयात्रीको नेतृत्वमा सहभागी हुने भएको छ नेकपाको प्रदेश संयोजक समेत रहेका नेता पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् नेता पौडेल सिन्धुपाल्चोकबाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन् आज गठन हुने बागमती प्रदेश सरकारमा नेकपाले तीन मन्त्रालय दावी गरे पनि प्रदेश सभाको सभामुख सहित दुईवटा मन्त्रालय दिने सहमति भएको बताइएको छ नेकपाले आर्थिक मामिला तथा योजना र खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय पाउने सहमति थियो नेकपा बागमती प्रदेश सभाका प्रमुख सचेतक रत्न प्रसाद ढकालले मन्त्रालय र मन्त्रालयको संख्या बाँडफाँड टुंगिन बाँकी रहेको बताएका छन् उनका अनुसार आज सानो आकारको मन्त्रीमण्डल बन्ने सम्भावना रहेको छ नेपाली कंग्रेसमा संस्थापन र इतर समूहका गतिविधि चलिरहँदा दोलखा कंग्रेसका नेताहरू पनि विभाजित भएका छन् कंग्रेस दोलखाका केही पुराना नेताहरू दुवै पक्षको कार्यक्रममा सहभागी भएका छैनन् युवा पुस्ताका नेताहरू भने सक्रियताका साथ संस्थापन र इतर समूहको गतिविधिमा सक्रिय छन् विद्यार्थी आन्दोलनबाट उदाएका युवा नेता कुन्दनराज काफले खुलेरै देउबा अर्थात इतर पक्ष समूहमा सक्रिय छन् इतर समूहका भेला कार्यक्रम र बैठकहरूमा उनले युवा समूहको प्रतिनिधित्व गर्दै आएका छन् कंग्रेस वर्तमान सभापति शेरबहादुर देउबाको उपस्थितिमा इतर पक्षले साउन 29 र 30 गते काठमाडौँमा गरेको भेलामा युवा र विद्यार्थीको परिचालन संयोजक नेता काफले थिए पत्रकारिताबाट सिधै राजनीतिमा प्रवेश गरेका दोलखाका युवा नेता अजय बाबु सिबाकोटी अहिले कंग्रेस केन्द्रीय सदस्य छन् गगन थापाको विश्वास पात्र भनेर चिने शिवाकोटी संस्थापन बचाउन र इतर पक्षको आलोचनामा अग्रमोर्चामा देखिन्छन् दोलखाका दुई युवा नेता खुलेर संस्थापन र इतर पक्षमा सक्रिय रहँदा कंग्रेसका निवर्तमान केन्द्रीय कार्य सम्पादन समिति सदस्य जीपसिरिङ लामा मौन छन् कुनै बेला देउबाका निकट मानिएका लामा हालै सम्पन्न इतर पक्षको भेलामा गएनन् कुनै विशेष महाधिवेशनका बेला भेकुटी मण्डप पुगेर तस्विर खिचाएका जीपसिरिङ त्यस यता कंग्रेसको कुनै समूहका गतिविधिमा सक्रिय छैनन् दोलखा कंग्रेसका पूर्व सभापति उद्धवराज काफले र नेता केशवराज औलागाई पनि मौन छन् तर दोलखा कंग्रेसका दुईजना पूर्व सभापतिहरू तारा बहादुर कोइराला र रुद्रबहादुर खड्का इतर समूहमा सक्रिय छनृ उनीहरू इतर समूहको हरेक भेला र कार्यक्रममा सहभागी हुने गरेका छन्। इतर समूहको राष्ट्रिय भेलामा पनि पूर्व सभापति कोरेलालाई निकै महत्वका साथ उद्घोषकले नाम सम्बोधन गरेका थिए। दोलखाबाट कंग्रेस इतर समूहका जिल्ला सभापतिमा पराजित भएका नेता तारा कुमार खड्का, प्रभुराम श्रेष्ठ, कुमार अधिकारी लगायतका नेताहरू खुरले भेटाएका छन्। कंग्रेसको विवाद पेचिलो र उत्कर्षमा पुगेका बेला पनि कंग्रेस दोलखाका सभापति वर्मा लामा भेटघाट र छलफलमा रहेको बताइन्छ। कंग्रेस जिल्ला उपसभापतिहरू अर्जुन प्रसाद शिवाकोटी र छवि लामा भने संस्थापन पक्षमा छन्। उपसभापति लामाले त कंग्रेस सभापति गगन थापालाई भेटेर जिल्ला सभापति बनाइदिन आग्रह समेत गरिसकेका छन्। नेपाली कंग्रेसको संस्थापन र इतर समूहबीच शक्ति संघर्ष चलिरहँदा दोलखा कंग्रेसका 26 जना महाधिवेशन प्रतिनिधि सहित जिल्ला नेतृत्व दुई कित्तामा विभाजित हुने निश्चित छ। संसदीय समितिले वैदेशिक विकास सहायता राष्ट्रिय प्राथमिकता बजेट प्रणाली र सहकार सरकारी कोष मार्फत परिचालन हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकले सो निर्देशन दिएको हो। समितिका सभापति भरत बहादुर खड्काले राष्ट्रिय आवश्यकता प्राथमिकता र स्वीकृत योजना तथा कार्यक्रमसँग प्रत्यक्ष सम्बन्धित वैदेशिक सहायता मात्र स्वीकार तथा परिचालन गर्नुपर्ने बताए। उनले वैदेशिक सहायताको लेखा परीक्षण हुन पनि अति आवश्यक रहेको बताएका छन्। समितिले वैदेशिक सहायता नगद वस्तुगत वा प्राविधिक जुनसुकै प्रकृतिको भए पनि सम्भव भएसम्म राष्ट्रिय बजेट प्रणाली र सरकारी कोष मार्फत परिचालन गर्न तथा त्यस्तो सहायता लेखा परीक्षणको दायरामा ल्याउन निर्देशन दिएको छ। संसदीय समितिले एलपीजी ग्यासको खपत व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग र प्रभावकारी ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति रहवर अन्सारीले समितिको तर्फबाट यस्तो निर्देशन दिएका हुन्। सभापति अन्सारीले ग्यास सिलिण्डरको लगत राख्ने र व्यावसायिक एवं घरायसी प्रयोजनका सिलिण्डर वर्गीकरण गर्ने विषयमा जोड दिएका हुन्। सभापति अन्सारीले नेपाल आयल निगमले उपभोक्तालाई दिँदै आएको सहुलियतलाई भन्दा पनि निगमले बेहोरिरहेको घाटाको रूपमा बुझ्नुपर्ने उल्लेख गरे। उनले व्यावसायिक क्षेत्रमा प्रयोग हुने सिलिण्डरमा नाफा लिएर बिक्री गर्दा निगमको वित्तीय अवस्था सुधार गर्न सकिने र घरायसी उपभोक्तालाई राहत दिन सहज हुने बताएका छन्। दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग एसएएसईसी अन्तर्गत नेपाल सहित 4 मुलुकका भन्सार प्रशासन बीच माल वस्तुको पूर्व आगमन सूचना आदान प्रदान गर्ने सहमत जारी भएको छ। नेपाल, भूटान, बंगलादेश र मालदिव्सका भन्सार प्रशासन बीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो सम्झौता गरिएको भन्सार विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मालदिव्समा आयोजित एसएएसईसीको 14 कस्टम सब ग्रुप मिटिङमा 4 देशका भन्सार प्रशासनका प्रतिनिधिले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक एमलाल भूषालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। काठमाडौँबाट प्रहरीले 2 जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 6 उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेमा दोलखा जिल्लाको सैलुङ गाउँ नगरपालिका दुलखाको सैलुङ गाउँपालिकाका 25 सबिन कार्की र सप्तरीको शम्भुनाथ नगरपालिका 7 41 अजय दास रहेका छन्। उनीहरूको साथबाट लागु औषध खैरो हिरोइन 32.580 ग्राम, नगद 4 लाख रूपियाँ, 2 थान डिजिटल तराजु र 2 मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। हौस् त बेलुकी 5 हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 7 हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
3: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
2: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
3: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
2: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
3: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
0: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763858333।
4: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।

0: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
1: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
0: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
1: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: त्यो दिन कालिन्चुक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
1: कालिन्चुक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।
2: सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन्छ अनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न ललायक छन्।
1: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32-4 साबित काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32-4 काभ्रे बगर दोलखा।

नया नेपाल को नया आवाज आवाज विहीन को आवाज जन आवाज हम रेडियो 103.4 मेगाहर्ज।

0: चरिकट दर्खा। के तपाई चरिकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाणादेवी यातायात प्रणाली।
2: अब चरिकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा।
3: यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि।
2: परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्व सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ।
3: चरिकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक।
2: सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45।
3: काठमाडौँबाट चरिकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
2: आराम, सहज र विश्वासजनक यात्राका लागि खाणादेवी

0: नमस्कार, बेलुकी 7 बजे हाम्रो समाचारको साथमा छौं सृजना र मनिता। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 MHz र जिरी सामुदायिक एफएम 94 MHz एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। नेकपा एमालेका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। बुधबार एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदको समर्थन सहित थापाले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए। प्रदेश प्रमुखको कार्यालयमा नेकपा एमाले, नेकपा र राप्रपा गरी 3 दलको समर्थन रहेको निवेदन परेपछि थापालाई मुख्यमन्त्री नियुक्त गरिएको हो। यसै गरी सामाजिक सेवाबाट राजनीतिक शुरू गरेका थापाले थोरै समयमै फड्को मारेका छन्। राप्रपाबाट राजनीति शुरू गरेका उनी 2074 वडाध्यक्ष बनेका थिए। 2074 भक्तपुर सूर्यविनायक नगरपालिकाका वडाध्यक्ष भएर काम गरेका उनले छोटो समयमा नै राजनीतिमा फराकिलो फड्को मार्न सफल भएका हुन्। मुख्यमन्त्री बनेसँगै बागमती सरकारमा उनको यात्रा 2081 निरन्तर रहेको छ। एमाले सचिव महेश बस्नेतको विश्वास पात्र भएका थापा पेशाले क्रसर व्यवसायी हुन्। थापाले 2081 साउन र 2082 साउनमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका थिए। 2079 निर्वाचनमा प्रदेश सभा सदस्य पदमा भक्तपुर 2 कबाट निर्वाचित भएका उनले दोस्रो पटक मन्त्री बन्ने अवसर पाएका थिए। सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा लामो समयदेखि क्रसर व्यवसाय सञ्चालन गरिरहेका थापा 2074 स्थानीय तह निर्वाचनदेखि भने पूर्णकालीन रूपमा एमालेको राजनीतिमा सक्रिय छन्। नवनियुक्त मुख्यमन्त्री थापाले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। थापालाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
1: बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्री परिषद विस्तार गरेका छन्। थापाले आज आफ्नै दल एमाले, सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा गरी 6 जनालाई मन्त्री नियुक्त गरेका हुन्। नेकपा एमालेबाट भरत केसी भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्। केसी यसअघि नेपाली कंग्रेसका नेतृत्वको संयुक्त सरकारमा वन तथा वातावरण मन्त्री थिए। थापालाई मुख्यमन्त्री बनाउन संसदीय दलभित्र प्रभावकारी भूमिका खेलेका दोलखाबाट निर्वाचित प्रदेश सभा सांसद केसी फेरि मन्त्री बनेका हुन्। एमालेकै ज्ञान बहादुर तामाङलाई बिना विभागीय मन्त्री नियुक्त गरेको छ। मुख्यमन्त्री थापाले नेकपासँग मन्त्रालय भागबण्ड मिलाउन बाँकी रहेकाले उनको जिम्मेवारी पाएको जिम्मेवारी पछि तोकिने बताएका छन्। यसै गरी नेकपाबाट सरकार सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन्। भागबण्डमा 2 मन्त्रालय लिएको नेकपाबाट अर्को 1 मन्त्रीलाई पछि नियुक्त गरिने भएको छ। यस्तै राप्रपाबाट राजु विष्ट खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री गिर बहादुर तामाङ स्वास्थ्य तथा सामाजिक मन्त्री र राजेन्द्र प्रजापति उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन्। बागमतीमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्य सहित 8 मन्त्रालय छन्। अब कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय मामिला कानून आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ।
0: दोलखाबाट बागमती प्रदेश सभामा निर्वाचित सांसद भरत बहादुर केसीले नयाँ सरकारमा ह्याट्रिक गरेका छन्। मुख्यमन्त्री किरण थापा मगरको नेतृत्वको नयाँ मन्त्रीमण्डल विस्तार गरिँदा केसीले आकर्षक मन्त्रालयको जिम्मेवारी पाएका छन्। नयाँ सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी उनले पाएका हुन्। दोलखा प्रदेश सभा 2 प्रत्यक्ष निर्वाचित केसी अघिल्लो सरकारमा वन तथा वातावरण मन्त्री थिए। बागमती प्रदेशमा रहेका एमालेका 25 सांसद मध्ये धेरैजना मन्त्रीको आकांक्षी हुँदाहुँदै पनि कृषि मन्त्रीमा दोहोरिएका छन्। उनले सरकारमा दोहोरिने अवसर मात्र पाएनन्, आकर्षक मन्त्रालयको भागडोर समेत सम्हाल्ने भएका छन्। किरण थापा मगर प्रदेशको मन्त्री दोहोरिएर मुख्यमन्त्री बन्न सफल भए भने केसीले दोहोरिएर मन्त्री बन्ने अवसर पाए। स्थानीय सरकार र वन मन्त्रालयको अनुभव 2074 सालको स्थानीय निर्वाचनमा दोलखाको भीमेश्वर नगरपालिकाको नगर प्रमुख भएर स्थानीय सरकार चलाएका मन्त्री केसीलाई सरकार सञ्चालन र स्थानीय सरकारका एजेण्डाहरूको समेत अनुभव छ। वन तथा वातावरण मन्त्री भएर चालू वर्षको बजेट बनाएका मन्त्री केसीले अब प्रदेश सरकारको सबैभन्दा बढ़ी योजना कार्यक्रम र बजेट भएको मन्त्रालय चलाउनेछन्। प्रदेश सरकारमा आर्थिक मामिला मन्त्रालयपछि भौतिक पूर्वाधार मन्त्रालयलाई महत्वपूर्ण मानिन्छ।
1: हाम्रो समाचारमा अझै बाँकी नै छन्।
0: अख्तियार प्रमुख प्रधानमन्त्री कार्यालयमा थुनिए भन्ने कुरा आउनु गम्भीर भएको राजसपा सभापतिको भनाई। राप्रपा बागमती प्रदेश सभा संसदीय दलका नेता प्रदेश सांसदबाट पदमुक्त।
1: शिक्षक कर्मचारीको पारिश्रमिक बढ़ेसँगै चालू वर्ष 4 अर्ब बढ़ी थप बजेट आवश्यकता पर्ने। इतर समूहका गतिविधि चलिरहँदा दोलखा कंग्रेसका नेताहरू विभाजित।
0: र अमेरिकाको कुल सरकारी ऋण पहिलो पटक 400 खर्ब डलर नाग्यो।
1: हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्यो भन्दा पहिले सूचना र सन्देशको पालो।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
4: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली बिगु 4 सिङ्गेटी लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767394722।
1: तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.radioefm.org.np र हाम्रो पात्रो एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई ज्यान बाने धम्की र प्रधानमन्त्री कार्यालयमा थुनियो भन्ने कुरा आउनु गम्भीर विषय भएको बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उनले अख्तियारका अधिकारीहरू कुन मानसिकतामा काम गरिरहेका छन् भन्ने प्रसंगमा यो कुरा उठाएका हुन्। बहालवाला प्रमुख आयुक्तलाई ज्यान माने धम्की आउनु र त्यसमा पैसाको लेनदेन समेत प्रमाणित हुनु अत्यन्त गम्भीर विषय रहेको सभापति लामिछानेको भनाई छ। उनले अख्तियार सरकारको छाया नभएको र सरकारलाई माया गरेर काम गर्न आग्रह गरेका छन्। सभापति लामिछानेले कानूनले दिएको अधिकार प्रयोग गरेर सुशासन कायम गर्ने कुरामा कुनै राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन्। समितिको छलफलमा अख्तियार प्रमुख राईले पासपोर्ट प्रकरणमा प्रधानमन्त्री कार्यालयमा छलफल भएको विषयबारे जानकारी गराएका थिए। पासपोर्ट ठेकाको मुद्दा अघि बढ़ाउनु अघि उनीहरूलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टा राखेर दबाव सृजना गरिएको कुरा बाहिर आएको थियो।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सभा संसदीय दलका नेता उद्धव थापालाई प्रवेश संसदबाट पदमुक्त गर्दै पार्टी सदस्यता समेत खारेज गरेको छ। राप्रपाको आज बसेको सचिवालय बैठकले थापालाई अनुशासनको कार्यवाही गर्दै यस्तो निर्णय गरेको हो। बागमती प्रदेश सरकार गठनको क्रममा पार्टी निर्देशनको अवज्ञा गर्दै नेकपा एमालेलाई समर्थन गरेको आरोपमा थापामाथि कार्यवाही गरिएको हो। राप्रपा बागमती प्रदेश सभा संसदीय दलको नेता रहेको थापाले पार्टीको निर्णय विपरीत एमाले नेतृत्वमा बागमती प्रदेश सरकारको गठनको लागि समर्थन गरेका थिए। राप्रपाका बैठकमा नेता कमल थापाले पनि थापामाथि कार्यवाही गर्ने निर्णयप्रति नोट अफ डिस्टेन्स लेखेका छन्। उनी उद्धव थापालाई कार्यवाही गर्न नहुने पक्षमा उभिएको बताएको छ। कार्यवाहीको विषयलाई लिएर सचिवालय बैठकमा नेताहरूबीच चर्काचर्की समेत भएको बताएको छ।
0: नेपाली कंग्रेसमा संस्थापन र इतर समूहका गतिविधि चलिरहँदा दुलखा कंग्रेसका नेताहरू पनि विभाजित भएका छन्। कंग्रेस दुलखाका केही पुराना नेताहरू दुवै पक्षको कार्यक्रममा सहभागी भएका छैनन् भने नयाँ पुस्ताका नेताहरू सक्रियताका साथ संस्थापन र इतर समूहको गतिविधिमा सक्रिय छन्। विद्यार्थी आन्दोलनबाट उदाएका युवा नेता कुन्दनराज काफले खुलेरै देउबा अर्थात इतर पक्ष समूहमा सक्रिय छन्। इतर समूहका भेला कार्यक्रम र बैठकहरूमा उनले युवा समूहको प्रतिनिधित्व गर्दै आएका छन्। कंग्रेस निवर्तमान सभापति शेरबहादुर देउबाको उपस्थितिमा इतर पक्षले साउन 29 र 30 गते काठमाडौँमा गरेको भेलामा युवा र विद्यार्थीको परिचालन संयोजक नेता काफले थिए। पत्रकारिताबाट सिधै राजनीतिमा प्रवेश गरेका दुलखाका युवा नेता अजय बाबु शिवाकोटी अहिले कंग्रेस केन्द्रीय सदस्य छन्। गगन थापाको विश्वास पात्र भनेर चिनिने शिवाकोटी संस्थापन बचाउन र इतर पक्षको आलोचनामा अग्रमोर्चामा देखिन्छन्। दुलखाका दुई युवा नेता खुलेर संस्थापन र इतर पक्षमा सक्रिय रहँदा कंग्रेसका निवर्तमान केन्द्रीय कार्य सम्पादन समिति सदस्य जीव छिरिङ लामा मौन छन्। कुनै बेला देउबाका निकट मानिएका लामा हालै सम्पन्न इतर पक्षको भेलामा गएनन्। विशेष महाधिवेशनका बेला भ्रिकुटी मण्डप पुगेर तस्विर खिचाएका जीव छिरिङ त्यस यता कंग्रेसको कुनै समूहका गतिविधिमा सक्रिय छैनन्। दुलखा कंग्रेसका पूर्व सभापति उद्धवराज काफे र नेता केशवराज चलागाई पनि मौन छन्। तर दुलखा कंग्रेसका दुईजना पूर्व सभापतिहरू ताराबहादुर कोरेला र रुद्रबहादुर खड्का इतर समूहमा सक्रिय छन्। उनीहरू इतर समूहको हरेक भेला र कार्यक्रममा सहभागी हुने गरेका छन्। इतर समूहको राष्ट्रिय भेलामा पनि पूर्व सभापति कोरेलालाई निकै महत्वका साथ उद्घोषकले नाम सम्बोधन गरेका थिए। दुलखाबाट कंग्रेस इतर समूहमा जिल्ला सभापतिमा पराजित भएका नेता तारा कुमार खड्का, प्रभुराम श्रेष्ठ, कुमार अधिकारी लगायतका नेताहरू खुलेरै लागेका छन्। कंग्रेसको विवाद पेचिलो र उत्कर्षमा पुगेका बेला पनि कंग्रेस दुलखाका सभापति वर्मा लामा कतै खुलेका छैनन्। इतर समूहको राष्ट्रिय भेलामा उपस्थित नभएका लामा संस्थापन पक्षका नेताहरूसँग भने नियमित भेटघाट र छलफलमा रहेको बताइन्छ। कंग्रेस जिल्ला उपसभापतिहरू अर्जुन प्रसाद शिवाकोटी र छवि लामा भने संस्थापन पक्षमा छन्। उपसभापति लामाले त कंग्रेस सभापति गगन थापालाई भेटेर जिल्ला सभापति बनाइदिन आग्रह समेत गरिसकेका छन्। नेपाली कंग्रेसको संस्थापन र इतर समूहबीच शक्ति संघर्ष चलिरहँदा दुलखा कंग्रेसका 26 जना महाधिवेशन प्रतिनिधि सहित जिल्ला नेतृत्व दुई कितामा विभाजन हुने निश्चित छ।
1: संघीय अनुदानमा कार्यरत शिक्षा तथा प्रारम्भिक बाल विकास ईसीडी सहज कर दर विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धिको निर्णयसँगै चालू आर्थिक वर्षमा 4,68,98,30,000 थप बजेट आवश्यक पर्ने भएको छ। मन्त्री परिषदको बुधबारको बैठकले संघीय शिक्षा सहयोग अनुदान कोटामा कार्यरत शिक्षाको स्वाभाविक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय थियो। सो निर्णयपछि अब सो कोटाको माध्यमिक तह शिक्षाको तहका शिक्षाका मासिक पारिश्रमिक 43,669 बढ़ेर 48,058 पुगेको छ। आधारभूत तहका शिक्षाको मासिक पारिश्रमिक 37,730 38,203 कायम गरिएको छ। यसै गरी ईसीडी सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदान मासिक 5,000 थप गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले उल्लेखित दरमा पारिश्रमिक वृद्धिका लागि चालू आर्थिक वर्षमा 4,68,98,30,000 थप बजेट आवश्यक पर्ने भएको नेपाल सरकारको निर्णय बमोजिम सोको व्यवस्थापन अर्थ मन्त्रालयलाई सहमति माग गरिएको जानकारी दिए।
0: हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले र नेकपाले राप्रपाको साथ लिएका छन्। नयाँ सरकार गठनका लागि दुई मत नपुगेपछि विचार दृष्टिकोण र एजेण्डा नै नमिल्ने राप्रपासँग दुई दलले सहकार्य गरेका हुन्। प्रस्तुत छ एक रिपोर्ट।
5: भनिन्छ राजनीतिमा असम्भव भने केही छैन र स्थायी शत्रु पनि कोही हुँदैन। हो यही भने बागमती प्रदेशमा जस्ताको तस्तै लागू भएको छ। बागमतीमा नयाँ सरकार गठनका लागि दुई मत नपुग्दा एमाले र नेकपाले हार गुहार गर्नु परेको छ। दुई सांसद रहेको हाम्रो नेपाल पार्टीदेखि तीन जना सांसद रहेको नेमकिपा सम्मले समर्थन नदिएपछि विचार दृष्टिकोण र एजेण्डा नै नमिल्ने राप्रपा गुहार्नु पर्यो। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेशमा सत्ता साझेदारीका लागि हस्ताक्षर गर्ने बेला अध्यक्ष केपी शर्मा ओली र संयोजक पुष्प कमल दाहाल प्रचण्डले बागमती प्रदेशमा यस्तो नियति भोग्नु पर्ला भन्ने सायद कल्पना पनि गरेका थिएनन् होला। नेकपाका 26 र एमालेका 25 सांसद मिलाएर हाम्रो नेपाल पार्टी हानेपा राष्ट्रिय प्रजातन्त्र पार्टी र प्रभावा नेपाल मजदूर किसान पार्टी नेमक मध्य कुनै एक दलको समर्थन लिने बित्तिकै सहजै सरकार गठन हुने नेताहरूको अनुमान थियो। दुई दलको सत्ता साझेदारीमा दुईदेखि तीन जना सांसदको समर्थन हुने बित्तिकै सरकार गठनका लागि बहुमत पुग्थ्यो। तर बागमती प्रदेशमा नयाँ सरकार गठन त्यति सहज भएन। निकै जटिलता र उल्झनका बीच बल्ल तल्ल मुख्यमन्त्री र केही मन्त्रीहरू नियुक्त भएका छन्। नयाँ सरकार बनेको छ तर जटिलता भने अझै कायम छ। 12 जना सांसद रहेको राप्रपा संसदीय दलका नेता उद्धव थापाको समर्थनमा बनेका मुख्यमन्त्री र सरकारले विश्वासको मत कसरी पुर्याउने हो टुङ्गो छैन। किनकि बागमतीमा सरकार गठन भएकै दिन राप्रपाले प्रदेश संसदीय दलका नेता थापालाई सांसदबाट पदमुक्त गर्न सिफारिस गरेको छ भने पार्टीको साधारण सदस्यबाट समेत हटाएको छ। एमाले र नेकपाको गठबन्धन दुईदेखि तीन मतको अभाव भने आफ्नै कारण भएको हो। प्रतिनिधि सभा निर्वाचन अघिसम्म बागमती प्रदेशमा नेकपाका 28 र एमालेका 27 सांसद थिए। दुवै मिल्दा 55 जना सांसद हुन्थे। सरकार गठनका लागि 53 सांसद भए पुग्ने थियो। तर प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार बन्नका लागि एमाले र नेकपाका दुई दुई गरी 4 जना सांसदको संख्या घट्दा अहिले सरकार बनाउन आकर्षक मन्त्र लयहरू सुम्पिएर राप्रपा गुहार्नु परेको हो। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
1: संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विद्यमान सबै उपसमितिहरूलाई विघटन गरी कार्यगत विशिष्टताका आधारमा दुई नयाँ उपसमिति गठन गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको बढ़दो चाप र उजुरीको प्रभावकारी व्यवस्थापनको लागि नयाँ उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिका सभापति हरि ढकालले बैठकले पुराना उपसमितिहरूमध्ये केही कार्य सम्पन्न गरिसकेको र केहीको सान्दर्भिकता परिमार्जन गर्नुपर्ने देखिएकाले ती सबै खारेज गरी नयाँ संरचना तयार गरेको जानकारी दिए।
0: हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको कुल सरकारी ऋण पहिलो पटक 400 खर्ब डलर नागेको छ। अमेरिकी ट्रेजरी विभागका अनुसार संघीय सरकारको कुल सार्वजनिक ऋण 400 खर्ब 47 अर्ब डलर पुगेको हो। ट्रेजरीको दैनिक नगद तथा ऋण विवरण अनुसार 322 खर्ब 66 अर्ब डलर सरकारी ऋण पत्रमा सर्वसाधारण तथा लगानीकर्ताको स्वामित्वमा रहेको ऋण हो भने 77 खर्ब 82 अर्ब डलर सरकारी निकायहरूबीचको ऋण हो। अमेरिकी सरकारको ऋण पछिल्लो एक दशक भन्दा कम अवधिमा दुब्बर भन्दा बढ़ी भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले लेखेको छ। अमेरिकाको सरकारी ऋण 20 वर्ष भन्दा कम अवधिमा 4 गुणा भएको छ। सन् 1981 पहिलो पटक अमेरिकाको ऋण 10 खर्ब डलर पुगेको थियो। सन् 2017 जनवरीमा डोनाल्ड ट्रम्प पहिलो पटक राष्ट्रपति पदमा शपथ लिँदा अमेरिकाको ऋण 179 खर्ब डलर थियो। ट्रम्पले जनवरी 2025 दोस्रो पटक राष्ट्रपतिको कार्यभार सम्हाले यता मात्रै अमेरिकी ऋणमा थप 38 खर्ब डलर बढ़िसकेको छ। दुवै कार्यकाल जोड्दा ट्रम्प राष्ट्रपति रहँदा अमेरिकाको ऋण 116 खर्ब डलरले बढ़ेको रोइटर्सले जनाएको छ। बागमती प्रदेशमा मन्त्री परिषद विस्तार, 6 मन्त्री थपिए। एमालेका किरण थापा मगर प्रदेशको मुख्यमन्त्री नियुक्त। अख्तियार प्रमुख प्रधानमन्त्री कार्यालयमा थुनिए भन्ने कुरा आउनु गम्भीर भएको राष्ट्रपा सभापतिको भनाई।
1: दोलखाका सांसद भरत केसी दोहोरिएर बागमती प्रदेशमा बने मन्त्री। संस्थापन र इतर समूहका गतिविधि चलिरहँदा दोलखा कंग्रेसका नेताहरू विभाजित।
0: र अमेरिकाको कुल सरकारी ऋण पहिलो पटक 400 खर्ब डलर नाग्यो।
1: आजका लागि हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म मनिता नेपाली
0: र म सृजना खड्का
1: बिदा चाहन्छौ। नमस्ते।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
0: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
7: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
7: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
7: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
7: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
8: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
7: अन्य थप जानकारीको लागि
8: सम्पर्क नम्बर 049-412-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: कालिन्चोक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना। परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चोक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा सौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
1: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चोक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
0: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: त्यो दिन कालिन्चोक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
0: कालिन्चोक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै पक्ष तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगो गाउँपालिकाको साथमा विभिन्न नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ওরা কমিয়ে পানি নজিতে থাকো বাতা হেলো বাতা হেলো বিমাকে লাগি ভর মাটের টেন্ট কোন সে ভাড়া কোড়া মিউনিট লাগাইছে আমার সে পানি সম্পূর্ণ সাবান ওটা কে নেওনি ওরা তো আমার হেনে
1: तपाईले त्यति पनि थाहा छैन खड्काजी तपाईले भनेको सम्पूर्ण सामान त 32 रेन्टल एन्ड क्याशिङ सर्भिस चरिकटमा पाइहालिन्छ
0: ए
2: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन्ड सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041
4: 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ हामी त खाँदैनौ।
6: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
7: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
8: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरिकोट बजारमा कहाँ पाइन्छ र?
7: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
8: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
5: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
9: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरिकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
2: बिक्री केन्द्रहरू चरिकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
9: दोलखा दुग्ध उद्योग लिमिटेड चरिकोट दोलखा, सम्पर्क 0949421020।
10: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
11: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
12: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्र्याक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्र्याक्टर दिएको, त्यही पनि बिग्रिएछ।
11: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नुभएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
12: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
11: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
12: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 5803।
13: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एंड सप्लायर्स, बिगु गांव पालिका 4, सिंगटी, दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार सिङ्गुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली चरीकोट।

0: नेपाली सेवाको साझा पक्खबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा संसदीय समितिमा अख्तियार प्रमुखलाई कैयौं सुझाव र प्रश्न, आयोग निष्पक्ष हुनुपर्नेमा सत्ता पक्षकै जोड, नेपालमा वैदेशिक सहायतालाई लेखा परीक्षणको दायरामा किन ल्याउन खोजिएको,
1: एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरीकन वित्तीय सुशासन आउन सकिँदैन।
0: सार्वजनिक लेखा समितिका सभापति र अन्तर्राष्ट्रिय प्रसंगमा रूसले युक्रेनमा गरेका पछिल्ला हमलाहरूमा कम्तीमा 15 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। कियेभका मेयर भिताली क्लिट्स्कोले बीबीसीसँग कुरा गर्दै युक्रेनलाई सर्वसाधारणको सुरक्षा गर्न आफ्ना साझेदार देशहरूबाट थप सहयोग आवश्यक रहेको बताएका छन्। उनको यो भनाई रातभरि भएको अर्को भीषण रूसी बमबारीपछि आएको हो। क्लिट्स्को रूसी आक्रमणमा परेको स्थानको निरीक्षणमा गएका थिए। राजधानीका विभिन्न स्थानमा भएका आक्रमणमा कम्तीमा 15 जनाको ज्यान गएको छ भने 40 भन्दा बढ़ी घाइते भएका छन्। कियेभमा रहेका बीबीसी संवाददाता ड्यान जनसन भन्छन्, शहरको बाहिरी भेगमा कैयौं आवासीय भवनहरूमा क्षति पुगेका छन् भने केही घरहरू त्यत्तिकै देखिन्छन्। त्यो क्षेत्रमा बस्ने कम्तीमा 2 जनाको ज्यान गएको छ, थुप्रै घाइते भएका छन् अनि बाँचेकाहरू पनि घरबार विहीन भएका छन्। स्थानीय विद्यालयहरू र बाल अस्पतालमा पनि क्षति पुगेका छन्। बीबीसीका ड्यान जनसनको भनाई। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा क्षेत्रमा रहेको मोल्डोभासँगको एउटा सीमा नाकामा रूसी ड्रोनले आक्रमण गरेको बताएका छन्। इबोला प्रकोप नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले 70,000 मात्रा खोपको नयाँ खेप प्रजातान्त्रिक गणतन्त्र कंगो पठाइँदैछ। खोप आपूर्ति सम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूहका अनुसार उक्त खेपमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणमा खटिएका स्वास्थ्य कर्मीहरूका लागि 50,000 मात्रा खोप रहेका छन्। हालसम्म इबोलाबाट 5,000 भन्दा बढ़ी संक्रमित भएका छन्, जसमा 2,300 मृत्यु भइसकेको छ। संयुक्त राष्ट्र संघले अफगानिस्तानको तालिबान सरकारले 11 दिन अघि हिरासतमा लिएका आफ्ना 2 कर्मचारीलाई रिहा गरेको जनाएको छ। ती 2 कर्मचारीलाई हेरात प्रान्तमा पक्राउ गरिएको थियो। तालिबानको गुप्तचर निकायले उनीहरूलाई किन पक्राउ गरिएको थियो भन्ने कारण बताएको छैन। स्थानीय समाचारहरूका अनुसार ती 2 कर्मचारीले हेरात प्रान्तमा महिलाहरूलाई हिरासतमा लिएको विषयमा जानकारी गराएका थिए। तालिबानले 5 वर्ष अघि शक्तिमा फर्किएपछि महिला र बालिकाहरूको धेरै अधिकारमाथि नराम्ररी बन्देज लगाएको छ। दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले प्योङयाङ क्षेत्रबाट करिब 10 वटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। ती क्षेप्यास्त्रहरू कोरियाली प्रायद्वीपको पूर्वतर्फ समुद्रतिर प्रहार गरिएका थिए। जापानका अधिकारीहरूले ती क्षेप्यास्त्रहरू जापानको विशेष आर्थिक क्षेत्र ईईजेड बाहिर खसेको देखिएको बताएका छन्। यी प्रक्षेपणहरू दक्षिण कोरिया र अमेरिका बीच भइरहेको संयुक्त सैन्य अभ्यासका क्रममा भएका हुन्। र बंगलादेशको संसदले मिर्जा फखरूल इस्लाम आलमगीरलाई 35 वर्षमा देशको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा चुनेको छ। सन् 2024मा विद्यार्थीले गरेको प्रदर्शनपछि सत्ताबाट बाहिरिएकी पूर्व प्रधानमन्त्री शेख हसिनाका उनी मुख्य विपक्षी थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा सांसदहरूले जोर दिएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सत्तारूढ़ तथा विपक्षी दलका सांसदहरूले आयोगका पछिल्ला काम कार्यवाहीबारे प्रश्न समेत गरे। प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले गर्दै आएका गतिविधिको प्रतिरक्षा गरेका छन्। सुनौ एक रिपोर्ट। समितिको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उनकै शब्दमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट त्रास सृजना हुन नहुने बताइन्।
3: संस्थाको दल चाहिँ त्रास सृजना गरेर हामी अख्तियार दुरूपयोग अनुसन्धान आयोग एकदम गहिरो छौँ भनेर त्यो प्रगति बुझ्ने संस्था हुँदैन। त्यो चाहिँ निष्पक्षता, व्यवसायिकता र सुशासन कायम गर्नका लागि अझ भन्दा प्रमाणका आधारमा अनुसन्धान अभियोजन हुन्छ है भन्ने एउटा विश्वास जगाउने संस्था
0: प्रधानमन्त्री कार्यालयमा अख्तियार प्रमुख र आयुक्तहरूलाई झण्डै थुनेर पासपोर्ट छपाई प्रकरणमा मुद्दा चलाउन दबाव दिएको लगायतका विषयले पनि बैठकमा प्रवेश पायो। सत्तापक्ष र विपक्षी सांसद मध्ये केहीले प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा जान नहुने सुझाव दिए भने केहीले त्यसबारे चासो राखे। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भने
4: समिति पार्टी ओभरसाइट कमिटी हो, यहाँ जान मिल्छ र प्रधानमन्त्रीको मातहतको संस्था गयो भने किन तपाईँले त्यो वर्ष राख्नुपर्छ कि म जान जाँदा प्रधानमन्त्री राजन तराईको मातहतमा चाहिँ मलाई सिक्छु।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणदेखि कोविड महामारीका बेला भएको भनिएको अनियमितसम्मका विषयमा अख्तियारलाई प्रश्न गरे।
5: नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा किन यस्तो मुद्दा चलाएन? कोविडको बेला देश पनि मर्ने अवस्थामा थियो, हामी मान्छे मरेका मान्छे बोकिरहेछौँ हामी सडक, तर सरकारले 19 घोटाला गरेर अरबौं रुपियाँ तुम्ल्याएको।
0: बैठकमा प्रमुख आयुक्त राईले राहदानीबारे पहिले उजुरी परेको र बोलाइएपछि आफू र प्रधानमन्त्री कार्यालय गएको जानकारी दिए। उनले अख्तियारलाई बोलाउन सकिने भन्दै प्रधानमन्त्रीको बचाव गरेको देखियो। अर्को विषय, प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वैदेशिक सहायतालाई पारदर्शी बनाउन र लेखा परीक्षणको दायराभित्र रहेर रकम परिचालन गर्नका निम्ति आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। यसै सन्दर्भमा हामीले समितिका सभापति भरत बहादुर खड्कालाई पछिल्लो निर्देशन दिनुको कारणबारे सोधेका छौं।
1: हाम्रो देशको आफ्नो किसिमको संविधान छ, नियम छ, कानून छ, अडिटिङ गर्ने प्रणाली छ, त्यसैले गर्दाखेरि दात्री संस्थाले दिएको जुन रकम

0: उहाँले परीक्षकको रिपोर्ट मात्रै पनि आउनु पर्यो, त्यसलाई त्यही ढङ्गले व्यवस्थापन गर्दा अझ राम्रो हुन्छ। अर्को कुरा, हामी टुक्नु दान चाहन्छौ तर नेपाली जनताको निष्ठाको आधारमा त्यो आउनु पर्छ,
1: नेपालको आवश्यकता के हो त्यो अनुसार हुनु पर्यो।
0: हो त्यो अनुसार, किन नेपाल सरकारले कुनै पनि ऋण दिँदा या अनुदान ल्याउँदा हाम्रो यहाँको निष्ठालाई पहिलो प्राथमिकतामा राखेर निष्ठाको आधारमा हामीले लिने हो। हामीलाई दिने जुन रकमको बजेट खर्च हुन्छ त्यो पारदर्शी ढङ्गले नेपालको लेखा प्रणालीमा जोडिनु पर्छ, त्यो ढङ्गले यसलाई व्यवस्थापन गर्नुपर्छ।
1: यो दिशामा अगाडि बढ्नका लागि देखिएका चुनौती
0: एउटा कुरो, अब हाम्रो देश साह्रै अब अन्डर डेभलपमेन्ट छ, आर्थिक दृष्टिकोणले कमजोर छ, हामीले मागेर बस्नुपर्ने अवस्था छ होइन। त्यसैले कमजोर मुलुकहरूलाई आफ्नो हिसाबले कुनै पनि काम गराउन सजिलो चाहिँ छैन।
1: के भनिन्छ भने माग्ने भन्दा दिनेको हात जहिले पनि माथि हुन्छ। उसो भए दाताहरूले नेपालले राख्ने शर्तहरू मानेनन् भने त्यो अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भयो आज?
0: भयो, त्यो विषयमा पनि किन छलफल नहुनु? तपाईँले कति राम्रो कुरा गर्नुभयो, धन्यवाद। जब मान्छेले हात थाप्नु पर्यो भने हात थाप्ने मान्छे कमजोरै हुन्छन्, कतिपय कुराहरू उनको इन्ट्रेस्टको आधारमा काम गर्नुपर्ने कुरा हुन्छ। तर एउटा कुरो के हो भने दाताहरू लाई कन्ट्रोल गर्नुपर्छ, उनीहरूलाई निगरानी राख्नुपर्छ भन्ने हाम्रो मनसाय होइन। हाम्रो खालि मकसद के हो भन्दाखेरि, अब यो पारदर्शी ढङ्गले कुनै पनि कुरालाई अगाडि बढाउनु पर्छ, यो लोकतन्त्र हो, लोकतन्त्रमा पारदर्शी जवाबदेहिता भनेको महत्वपूर्ण पक्ष हुन् भन्ने कुरो उहाँहरूले नै सिकाएका हुनाले, हामी पनि सिक्दै गएको मुलुक हुनाले हाम्रो भनाइ के हो भन्दा, कापी संस्थाहरूले पनि जुन मानवीय सहयोगको लागि नेपाललाई दिने कुरा उनको इन्ट्रेस्ट भन्दा नेपालको आवश्यक के हो मैले अघि पनि निवेदन गरेँ, त्यो आधारमा उहाँहरूले दिनु पनि पर्छ। एउटा कुरो के हो भन्दाखेरि, आर्थिक अनुशासन नगरीकन वित्तीय सुशासन आउन सकिँदैन। त्यसैले जुन देशमा रकम खर्च हुन्छ, अनुदान भनौँ, ऋण भनौँ, सहयोग भनौँ, त्यो देशको लेखा प्रणालीमा पनि उसलाई जोडिदिँदा यो पारदर्शी ढङ्गले हाम्रो मुलुकमा यति पैसा आयो, यो शिक्षकमा यति पैसा आयो, यति खर्च भयो, यो तरिकाले खर्च भयो, यसको उपलब्धि यति आयो भन्ने कुरा हुँदा दिने दातालाई पनि यसले उनको हाइटै बढाउँछ, उनीप्रतिको कन्फिडेन्स बिल्ड अप गर्छ जस्तो मलाई लाग्छ।
1: सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्गा। एलपी ग्यास आपूर्ति सम्बन्धी एउटा विषय, नेपाल आयल निगमका अधिकारीहरूले भारतलाई मासिक 60,000 मेट्रिक टनसम्म ग्यास उपलब्ध गराइदिन अनुरोध गरिएको भन्दै आपूर्ति बढेसँगै वितरण प्रणाली सहज हुने क्रममा रहेको बताएका छन्। तर अझै पनि कैयौं ठाउँमा सहजै खाना पकाउने ग्यास खरिद गर्न नपाइरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन्। हामीले नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्यायलाई मासिक 60,000 मेट्रिक टनसम्म एलपीजी आउन थालेमा संकट टर्छ त भनेर सोधेका छौ।
2: पक्कै पनि टर्नुपर्छ, किनभने हामीले विगतमा साबिकमा चाहिँ कति मगाउँथ्यौं, जति बेला नर्मल हुन्थ्यो भन्दाखेरि त्यति बेला 40-47,000 मेट्रिक टन मगाउँथ्यौं, त्यतिले पनि मार्केट पुगिरहेको थियो। चैत वैशाख जेठ महिना र करिब करिब असारको अन्तिमसम्म चाहिँ यो 7.1 केजीमा हामीले फिल गर्न थालेपछि अलिकति डिमाण्ड चाहिँ घटेर गयो। त्यति बेला चाहिँ हामीलाई चाहिँ के लाग्यो भने उपभोक्ताहरूलाई 7.1 केजीको सिलिन्डरमा खासै रुचि रहेन रहेछ, जस्तो आयात परिमाणले पनि त्यति देखाइरहेको थियो। अहिले पछिल्लो समय चाहिँ फेरि 14.2 केजी हुँदाखेरि जति थियो त्यही हिसाबले आयात गर्ने सोच बनाएको थियौं, तर त्यतिले नपुग्ने जस्तो देखियो। त्यसपछि हामीले अगस्त महिनाको लागि भनेर 55,000 मेट्रिक टनको एलोकेसन पठायौं। हामीले उहाँलाई अझ रिक्वेस्ट के गर्ने, 55,000-60,000 मेट्रिक टनसम्म चाहिँ आपूर्ति गरिदिनेको लागि अनुरोध गर्यौं। यो भएको कारणले अब यति चाहिँ समय आइसकेपछि अहिले जुन अलिकति असहज जस्तो देखिएको छ, यो पूर्ण रूपले सहज भएर जाने हामीले विश्वास छ।
1: अबको एक दुई हप्तामा सामान्य अवस्थामा फर्किएला,
2: त्यो सम्भावना धेरै देखिएको छ घनश्याम, किनभने हामीले पनि के देखेका छौँ भने हिजो मात्र पनि हामीले एउटा विज्ञप्ति सार्वजनिक गर्यौं, जसमा विगतका महिनाहरूमा भन्दा हाम्रो साउन महिनामा चाहिँ आयातको अवस्था राम्रो भएको चाहिँ त्यो विज्ञप्तिले पनि देखाउँछ। जस्तो साउन महिनामा मात्रै 57,316 मेट्रिक टन आयात हुँदाखेरि त्यसको इक्विभ्यालेन्टमा 40,00,000 सिलिन्डर चाहिँ बिक्री भएको देखाउँछ। यो चाहिँ अघिल्लो महिनाभन्दा 9,00,000 सिलिन्डर बेसी भएको हुँदाखेरि अब हामी यो आयातको अवस्था पनि बलियो, राम्रो र नियमित भइरहेको हुँदाखेरि यसले चाँडै नै यहाँले भने जस्तै हप्तामा चाहिँ यो समस्या समाधानतर्फ, पूर्ण रूपले चाहिँ समाधानतर्फ नै उन्मुख हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।
1: अब अन्त्यमा एउटा संसदीय समितिले ग्यास सिलिन्डरको ट्रेकिङको विषयमा पनि जोड दिएको छ, त्यो दिशामा नेपाल आयल निगम कसरी अगाडि बढ्छ?
2: केही समय अगाडि पनि यो संसदीय समितिले नेपाल आयल निगमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एलपीजी

0: सिलिन्डरको ट्र्याकिङ नभएको कारणले गर्दाखेरि कसले कति सिलिन्डर लगे अथवा कोसँग कति सिलिन्डर छ भन्ने थाहा हुन नसकेको हुँदा यसले ट्र्याकिङ गरिहाल्नु पर्यो भने संसदीय समितिको निर्देशन पश्चात नेपाल आइलिनियमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि समन्वय गरिरहेको छ र हामीले पनि एउटा चाहिँ के अध्ययन चाहिँ अगाडि बढाइरहेको छौँ भने यो एलपीजी ट्र्याकिङलाई चाहिँ अगाडि बढाउनुपर्छ। अब यसको एक किसिमको वेब एप्लिकेशन जस्तो बनाएर त्यहाँ चाहिँ अब धेरै नै युजरहरूले युज गर्न सक्ने भएको हुँदाखेरि त्यसमा चाहिँ हरेक सिलिन्डरको सिरियल नम्बर हुन्छ, हरेक उद्योगसँग आफूसँग भएका सिलिन्डरहरूमा सिरियल नम्बरहरू हुन्छन्, त्यसको आधारमा कुन उद्योगसँग कति सिलिन्डर छ र त्यो चाहिँ डिलर मार्फत उपभोक्ताका इन्डिभिजुअलसम्म चाहिँ पुगेको छ, खाली सिलिन्डर अथवा भरि सिलिन्डरको अवस्था के छ भन्ने कुराको चाहिँ ट्र्याकिङ गर्ने मोडेलिटीमा विभिन्न चरणमा छलफलहरू भइरहेछन्। यसको प्राविधिक कुराहरूमा छलफलहरू भइरहेछ।
1: नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्याय। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रूसका पछिल्ला हमलाहरूमा युक्रेनको राजधानी किएवमा कम्तीमा 15 जनाको ज्यान गएको छ। किएवका मेयरले युक्रेनले हवाई रक्षा क्षेपास्त्रको अभावको निरन्तर सामना गरिरहेको बताएका छन्। युक्रेनको आपतकालीन सेवाले रूसले रातभरि गरेको हमलामा आवासीय भवनका साथै विद्यालय र बाल अस्पतालमा समेत क्षति पुगेको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनसँग पर्याप्त नहुँदासम्म रूसले शान्तिबारे गम्भीर भएर नसोच्ने बताए। बीबीसी न्यूजसँग किएव स्थित एउटा क्षतिग्रस्त आवासीय भवनमा कुरा गर्दै मेयर भिताली क्लिट्स्कोले उनकै शब्दमा साझेदारहरूबाट गोला बारूद र क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनलाई आवश्यक परेको बताए। क्लिट्सको सोलोमियान्स्की जिल्लामा क्षतिको अवस्था हेर्न पुगेका थिए। उनको वरिपरि आपतकालीन सेवामा कार्यरत कर्मचारीहरू कामलाई निरन्तरता दिइरहेका थिए भने मानिसहरू आफ्नो क्षतिग्रस्त घरको बाहिर उभिरहेका थिए। ती मध्ये एक भलेरिया बोन्दरुक थिइन् जो दक्षिणी युक्रेनमा रहेको आफ्नो घर बमबारीमा परेपछि सुरक्षित ठाउँ खोज्दै आफ्नो छोरी लिएर सोलोमियान्स्की आएकी थिइन्। यो युद्धको क्रममा उनी दोस्रो पटक घरबार विहीन भए।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।
4: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
5: घर छोडी बाहिर जानु पर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
6: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
4: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
6: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
5: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
4: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
5: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
4: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो

0: ಹೋಯ್
1: ಹೋಯ್ನೇ ಪಾಡೆ ಸೊಟ್ಟಿ ವಾಸ್ಕು ಟಿವಿ ಬೋಕರ ಹಿಡಿಯೋ ನಿಕೈ ಅವತಾರ ಮಾಸ ಹೌತ
2: ಕಥೆ ಬರಿಲೈಲೈ ವಾಸ್ಕು ಟಿವಿ ಬೋಗ್ನೋನಿ ಭಿಟ್ಟಿ ಆಫ್ನೇ ಟಿವಿ ಬಿಗ್ರಿಯೋ ಅನಿ ಬನೌನ ಜನ ಲಾಗಿ ಕೊಡಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಉಲಟ ಹೋಯ್ನ
1: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा दिन्छौँ सिपेमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
4: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
5: यो हो हाम्रो रेडियो 103.4 MHz
6: नमस्कार म डाक्टर जयप्रकाश अग्रवाल यहाँहरूको समक्षमा मानव धर्मको सन्देश लिएर उपस्थित भएको छु र हजुरहरूले पुनः आज अध्यात्म र विज्ञानको समयको बारेमा सुन्नुहुन्छ आजको युग वैज्ञानिक युग भन्छौँ हामीले त्यो विज्ञान भौतिक विज्ञान हो त्यो भौतिक विज्ञानले हामीलाई धेरै कुरो दियो अनेक प्रकारका सुख साधनहरू उपलब्ध गराए जसरी हामी सुन्छौँ रावणको जमानामा वायु देवता अग्नि देवता सबै देवताहरूले रावणको सेवा गर्थ्यो अरे त्यो सेवा गरेको मतलब हो सब उसको कन्ट्रोलमा थियो आज पनि साइन्सको उपलब्धिले यो सबै देवताहरू हाम्रो कन्ट्रोलमा छ बटन थिच्ने बित्तिकै हावा देवताले काम गर्न थाल्छ पङ्खा दिन थाल्छ एसीले काम गर्न थाल्छ धाराको त्यो कल चलाउने बित्तिकै पानी आउन थाल्छ जल देवता हाम्रो कन्ट्रोलमा आयो बटन थिच्ने बित्तिकै आगो जलिहाल्छ अग्नि देवता हाम्रो कन्ट्रोलमा आयो त्यसरी सबै देवताहरू जसरी रावणको कन्ट्रोलमा थियो त्यसरी हाम्रो कन्ट्रोलमा आयो तर पनि हामीलाई मनको शान्ति प्राप्त भएन साइन्सले सब कुरो दियो तर मनको ब्रेक हामीलाई दिन सकेको छैन आज जति बेसी साइन्सको विकास भएको छ त्यति नै बेसी मानिस अशान्ति भएर गएको छ पहिलाको युगका पहिलाको जमानाका मानिसहरूलाई हेरौँ भने उनीहरूको जीवन धेरै शान्तिमय थियो किन उनीहरूलाई थाहै थिएन संसार कस्तो छ उनीहरू आफ्नो गाउँधरिमा सीमित थियो न टेलिफोनहरू थिए त्यति बेला न यस्ता इन्टरनेटहरू थिए न टिभीहरू थिए थाहै हुँदैन थियो आज त घरमा बसी बसी सारा संसारले हेर्न पाइन्छ र मनले यति साह्रो त्यो खेल्न पायो मन यति साह्रो अशान्ति र चञ्चल भएर गयो कि आजको युगमा सबभन्दा बेसी मानवलाई अशान्ति भएको छ पिस अफ माइन्ड भन्ने कुरो आज दुर्लभ भएको छ सबै कुरो पाइन्छ पिस अफ माइन्ड पाइँदैन मैले एउटा कथा सुनेको थिएँ भगवान्ले एकखेप सबै कुरो बाँड्दै थिए अरे जो आए जे पनि दिँदै थिए अरे छेउमा लक्ष्मी माता पनि बसेको थिइन् एकछिनमा उसले हेर्छ भगवान्ले एउटा चिज चाहिँ आफ्नो खुट्टा मुनि लुकाइहाल्नु भएछ बाँड्दा बाँड्दा अरूले ख्याल गरेन उहाँले ख्याल गर्नुभएछ यो के लुकायो होला उहाँले भगवान् विष्णुले भनेर उसलाई मनमा एउटा शङ्का आयो अनि जब सबै बाँटिसक्यो सबै गइसके त्यसलाई सोधेछ प्रभु यो हजुरले के चाहिँ लुकाउनु भएछ तला भनेर उहाँले भन्नुभयो पिस अफ माइन्ड मनको शान्ति र सुख चाहिँ मैले मेरोमै राखेको छु त्यो नभएको भए मान्छेले मलाई खोज्दै थिएन मान्छे संसारमै डुब्ने थियो त्यो एउटा चिज मेरोमा भएकोले जबसम्म मानिस मेरोमा हुँदैन मलाई प्राप्त गर्दैन उसले पिस अफ माइन्ड पाउँदैन र सज्जन यो कुरा सत्य हो हामीले संसारमा सबै कुरा पाउन सक्छौँ मनको शान्तिलाई प्राप्त गर्न सक्दैनौँ र यो पिस अफ माइन्ड चाहिँ कसरी पाइन्छ त मनको शान्ति भनेको के हो त इङ्ग्लिसमा हामीले स्टेबिलिटी अफ माइन्ड पनि भन्छौँ मनको शान्ति पिस अफ माइन्ड पनि भन्छौँ यो वास्तवमा मनको शान्ति के हो हामी सम्झिन्छौँ पैसा बेसी कमाएर मैले मनको शान्ति पाउँदा बिल्डिङ बनाएर हामी मनको शान्ति पाउँला होइन के अरे ठुल्ठुलो पदहरूलाई प्राप्त गरेर मैले मनको शान्ति पाउँला अनेक प्रकारको मेरो यश भइदियो भने मैले मनको शान्ति पाउँला भने अनेक प्रकारका प्रयास गर्छौँ तर अन्तमा शान्ति हाम्रो हातबाट खुस्केकै हुन्छ ठुलोभन्दा ठुलो विद्वानलाई सोध्नुहोस् ठुलोभन्दा ठुलो ज्ञानी मान्छेलाई सोध्नुहोस् ठुलोभन्दा ठुलो धनी मान्छेलाई सोध्नुहोस् नेताहरूलाई सोध्नुहोस् राजनेताहरूलाई सोध्नुहोस् के तपाईँले पिस अफ माइन्ड पाउनुभयो मनको शान्ति पाउनुभयो झन् पैसा बेसी कमाएकोलाई त रातभरि निद्रा लाग्दैन स्लिपिङ ट्याब्लेट खाइरहेको छ हामी विदेशलाई अमेरिकालाई युकेलाई जर्मनीलाई डेभलप कन्ट्रिज भन्छौँ त्यो डेभलप कन्ट्रीमा झन् हाम्रो यो देशभन्दा पनि बेसी अशान्ति छ र शान्ति पाएन र पिस अफ माइन्ड कसले पाउँछ त हामी सम्झिन्छौँ पूजा गरेर पाइन्छ पाठ गरेर पाइन्छ माला जपेर पाइन्छ त्यो पनि सज्जनो यो मन कन्ट्रोल हुँदैन रहेछ काठमाडौँमै केही दिन अगाडि एकजना बहिनीले उहाँको एउटा काका पढ्ने रहेछ प्रोफेसर मान्छे उहाँले 1,25,000 गायत्री जप्नु भएको रहेछ मैले उहाँलाई गएर उहाँले जाउन भेटु न उहाँलाई विद्वान मान्छेहरू जाएर भेट्नु पर्यो भनेर म भेट्नु गएँ त्यहाँ भेटेपछि एकछिन कुराहरू हुँदा हुँदा मैले उहाँलाई एउटा प्रश्न राखेँ हजुरले गायत्री मन्त्र जपेको बेलामा मनलाई चाहिँ कहाँ राख्नुभयो केमा टेकाउनु भयो मनलाई वाइ डिड यु कनेक्ट युर माइन्ड भन्दाखेरि उहाँ राम्रो मान्छे हुनुहुन्थ्यो सज्जन पुरुष हुनुहुन्थ्यो उहाँले सत्य कुरा गर्नुभयो यो त अप्ठ्यारो कुरा थियो मैले कोही बेला मनलाई मन्त्रको कुनै शब्दमा रोक्थेँ कोही बेला त्यहीँ रोक्थेँ मनलाई रोक्ने ठाउँ चाहिँ भएन र त्यति बेला हाम्रो फेरि अध्यात्म चर्चा चल्यो मैले उहाँलाई अलिकति मेरो कुरा राखेँ कि मनलाई कन्ट्रोल गर्नु पिस अफ माइन्ड कसरी हुन्छ त्यसको एउटा प्रोसेस छ मनमा साइन्सले जब रिसर्च गर्यो चार प्रकारका वेभ्सहरू तरङ्गहरू पाए डेल्टा थिटा अल्फा अनि बिटा डेल्टा भनेको 0.5-4 साइकल्स पर सेकेन्ड हो थिटा भनेको 4-8 साइकल पर सेकेन्डको स्पिड हो आज स्पिड बढेर थिटा भन्दा अल्फामा पुग्यो भने 8-12 साइकल्स पर सेकेन्ड हो अनि त्यहाँदेखि स्पिड बढेर 12-60 साइकल्स पर सेकेन्डसम्म गएको चाहिँ बिटा वेभ्स हो र त्यस्तै कुरोलाई हाम्रो धर्मशास्त्रमा जागृत स्वप्न सुसुप्ति अनि तुरी अवस्था भने जो मोक्षको अवस्था हो दिनभरि हामी जब काम गर्छौँ हाम्रो यो मन बिटा वेभमा हुन्छ स्पिड 12-60 भित्रमा हुन्छ यसले हामीलाई अचञ्चल र अशान्त बनाएको हुन्छ हामीलाई पिस अफ माइन्डको एक्सपिरियन्स हुँदैन जब हामी सुत्छौँ यो मन अल्फामा जान्छ अलिकति यसको स्पिड घट्छ 8-12 जान्छ अलिकति हामी रेस्ट फिल गर्छौँ तर ड्रिम्सहरू आइरहेको हुन्छ स्वप्नहरू आइरहेको हुन्छ त्यो अल्फा स्थिति हो तर कोही दिन जब हामीलाई गहिरो निद्रा लाग्छ जसलाई हामी साउन्ड स्लिप भन्छौँ त्यसलाई शास्त्रमा सुसुप्ति अवस्था भनेको छ स्वप्न अवस्थादेखि माथिको अवस्था त्यति बेला यो मनको भाइब्रेसनको स्पिड फ्रिक्वेन्सी वेभ तरङ्गहरूको स्पिड चाहिँ घटेर 4-8 गयो 4-8 साइकल्स पर सेकेन्डमा जाँदाखेरि यो मन चाहिँ थिटामा गयो अनि जब हामी उठ्छौँ हामीलाई धेरै आनन्द र शान्ति महसुस हुन्छ अनि यदि यो मनलाई हामीले तुरी अवस्थामा लानु सक्यो भने साधनाको द्वारा मनलाई त्यो ट्रान्सेन्डेन्टल मेडिटेसनको द्वारा हामीले मनलाई त्यो तुरी अवस्थामा लानु सक्यो भने त्यो डेल्टा स्टेज हो, 0.5 to 4 seconds, त्यसलाई समाधि अवस्था पनि भन्यो। त्यो मनको पूर्ण शान्ति हो अनि सजन त्यही आनन्दको प्राप्ति हो। शान्ति र आनन्द भन्ने अलग अलग शब्द छैन, यो पर्यायवाची शब्द हो। मनको शान्ति भनौँ, आनन्द ब्लिस भनौँ, त्यो दुइटै एउटै अवस्था हो। र यो आनन्द कुनै चिज प्राप्त गरे पाइँदैन, त्यो त टेम्पररी इन्जोयमेन्ट हो, मनलाई भुल्याउने एकछिनको लागि हो। हजुरले पैसा खोजिरहेकोमा पैसा पाउनुभयो, जागिर खोजेकोमा जागिर प्राप्त भयो, त्यो त एकछिन खुसी लाग्छ, त्यो त खुसी टेम्पररी हो, त्यो हराइहाल्छ। र त्यसलाई हामी अध्यात्ममा के भन्छौँ, पेन किलर जस्तो। मेरो जिउ कहीँ दुख्दैछ, दाँत दुख्दैछ, टाउको दुख्दैछ, मैले पेन किलर खाएँ, त्यो पेन किलर त्यति बेलाको लागि मलाई रिलिफ दिन्छ, एक घन्टा दुई घन्टा चार घन्टाको लागि। त्यसको बाद के हुन्छ, फेरि पेन हुन थाल्छ। त्यस्तै यो एक किसिमको नसा, एक किसिमको पेन किलर हो यो। विभिन्न प्रकारका भौतिक उपलब्धिहरू पाएको बेला एक दिन दुई घन्टा चार घन्टा हप्ता दिन हामीलाई एक किसिमको खुसी लाग्छ, त्यो खुसी हराउँदै जान्छ। बिल्डिङ बनाउनु भयो, एकदम खुसी लाग्यो, मैले कति ठुलो बिल्डिङ बनाएँ, केही दिनमा त्यही बिल्डिङ छ र पनि आनन्द र शान्ति त हराइरहेको छ। र वास्तवमा आनन्द पर्मानेन्ट पाउने आनन्द भन्ने चिज के हो भन्दाखेरि, लेभल अफ कन्सन्ट्रेसन अफ माइन्ड, मन जति एकाग्र छ तपाईँले जीवनमा त्यति नै शान्ति र आनन्द महसुस गर्नुहुन्छ। म हजुरलाई एउटा प्र्याक्टिकल इक्जाम्पल दिउँ। हजुर पिक्चर हेर्न जानुभयो, हजुरले पिक्चर हेर्नुभयो, पिक्चर हेरेपछि भन्नुभयो आज मैले बहुत इन्जोय गरेँ, साह्रो मिठो पिक्चर रहेछ भनेर। हजुरलाई प्रश्न गरेँ भने हजुरलाई आनन्द र शान्ति कसले दियो त्यति बेला, त्यो इन्जोयमेन्ट केले दियो भन्दाखेरि हजुरले भन्यो पिक्चरले दियो। मानिलिउँ पिक्चरले दिएको हो भने त्यही पिक्चरलाई फेरि हेर्दाखेरि त्यति मजा लाग्दैन, त्यति हामी इन्जोय गर्दैनौँ। पहिलापल्ट इन्जोय गरेँ, सेकेन्ड टाइम इन्जोय गर्दैनौँ, थर्ड टाइम त्यही पिक्चर हेर्नु पर्यो भने बोरिङ लाग्छ, ला मैले त हेरेको पिक्चर हो, यो त बोरिङ भयो भने नि। त यदि पिक्चरले आनन्द दिएको भने फर्स्ट टाइम दिएको भए सेकेन्डमा पनि दिनुपर्ने, थर्डमा पनि दिनुपर्ने, दिएन त। वास्तवमा त पिक्चरले आनन्द दिएको होइन। यसलाई हामीले गहिरो रूपले एनालिसिस गर्यौँ भने पहिलोपल्ट जो हामीले पिक्चर हेर्दाखेरि एउटा आनन्दको एउटा इन्जोयमेन्ट फिल गर्यौँ, एक्सपिरियन्स गर्यौँ, त्यसको कारण के थियो भन्दाखेरि त्यो पिक्चरका सिन्सहरू, त्यो पिक्चरका डायलग्सहरू यस्ता थिएन जसले त्यो पिक्चरको देखाउने हेर्ने जुन स्क्रिन थियो त्यो माथि हाम्रो मन त्यतिसम्म एकाग्र भयो, त्यो दुई घन्टाको लागि एकाग्र भयो, यति साह्रो एकाग्र भयो, त्यो लेभल अफ कन्सन्ट्रेसन अफ माइन्ड एकाग्रता बढेर जाँदाखेरि हामीले आनन्दको महसुस गर्यौँ, वी इन्जोयड द पिक्चर, हामीले एउटा हेप्पिनेस र इन्जोयमेन्ट फिल गर्यौँ, एक्सपिरियन्स गर्यौँ। सेकेन्ड टाइम त्यो पिक्चर हेर्दाखेरि हामीलाई त थाहा छ अब यो सिन आउने हो, यो डायलग भन्ने हो, मन त्यति कन्सन्ट्रेट भएन, त्यो स्क्रिनमाथि त्यति एकाग्र भएन, हामीले इन्जोयमेन्ट कम महसुस गर्यौँ। थर्ड टाइम त सबै कुरो हेरेको त्यही त रिपिट हुने भने मन त्यसमा टेकिँदै टेकिएन र हामीलाई बोरिङ लाग्यो, पिक्चरमा मजा आएन। र वास्तवमा आनन्दको परिभाषा के हो त, एक्चुअल इन्जोयमेन्टको डेफिनेसन के हो त, एक्चुअल सुख र शान्ति परमानन्दको परिभाषा के हो भने मन कति एकाग्र भयो, हजुरको मन कति एकाग्र छ त्यही हिसाबले हजुर आनन्दित रहनुहुन्छ जीवनमा। सानो नानीलाई हेर्नु, जहिले पनि मस्त देख्नुहुन्छ, त्यो भोक लागेको बेला कोही कोही बेला रुएको बेग्लै हो, 90% टाइममा साना बालक बालिकाहरू एकदम खेलिरहेको हाँसिरहेको मस्त भइरहेको छ। के छ कारण, उनीहरूको मस्तिष्कमा त्यति बेला साइन्सले भन्छ डेल्टा तरङ्ग छ अरे या थिटा तरङ्ग छ अरे, डेल्टा र थिटामा उनीहरू खेलेको हुन्छ। साइन्सले जब सानो नानीहरूलाई रिसर्च गर्यो के पायो भने, जब भर्खर जन्मेको बालकको 2 वर्षसम्म जागृतमा पनि डेल्टा हुन्छ अरे, सुतेको बेला पनि डेल्टा हुन्छ अरे, एक किसिमको समाधि अवस्था जस्तो स्थिति हुन्छ अरे उसको। जब 2 वर्ष नाग्छ दिउँसोमा जागृत अवस्थामा उसकोमा थिटा वेव आउँछ, सुतेको बेला डेल्टा आउँछ अरे। 5 वर्ष बादमा जागृत अवस्थामा अल्फा आउँछ अरे, सुतेको बेला उसकोमा थिटा आउँछ अरे। अनि 12 वर्ष नागेपछि जागृतमा बिटा आउँछ अरे, सुतेको बेला अल्फा आउँछ अरे, त्यसरी स्पिड बढ्दै जान्छ अनि नानी अशान्त हुँदै जान्छ। कम उमेरका बालक बालिकाहरूले हेर्नुहोस् स्कुलतिर हेर्नुहोस् कस्तो मस्त भएर खेल्छ, बुढो मान्छे त त्यस्तो मस्त भएर खेल्दैन, त्यस्तो इन्जोय गर्दैन लाइफलाई, उसको अनुहार जहिले पनि सिरियस र उदास एकदम देख्छौँ हामी। किन भन्दाखेरि त्यो वेभलेङ्थ चेन्ज भयो, मनको तरङ्गमा परिवर्तन आयो। र साँच्चै नै मनको शान्तिको लागि केही गर्नु परेन, मनको स्पिड घटाइदिनु भने यो मन शान्त भइहाल्छ, यो हजुरले पिस अफ माइन्ड पाइहाल्नुहुन्छ। टेक्निकल हो यो कुरा, यो फलाना धर्मलाई माने मैले शान्ति पाउँछु, फलानालाई भगवान्लाई मानेर शान्ति पाउँछु, फलाना देवी देवतालाई मानेर शान्ति पाउँछु भने यो हाम्रो मनको कल्पना मात्रै हो, एउटा यो थिङ्किङ मात्रै हो। हाम्रो एक्चुअल थाङ्की शान्ति भन्ने कुरो टेक्निकल हो, मनको स्पिड घटाएर त्यसलाई तपाईँलाई जति अल्फामा लग्यो अलिकति शान्ति महसुस गर्नुहुन्छ, आनन्द महसुस गर्नुहुन्छ, अल्फादेखि थिटामा लानुभयो अझै मन आनन्दित हुन्छ, थिटादेखि डेल्टा लानुभयो भने त त्यो त पर्मानेन्टको अवस्था हो जसलाई टोटल ब्लिस भनेको छ। र यसरी स्टेप्स छ, त कुरो के आयो भन्दाखेरि मनको स्पिड घटाउनु पर्यो यदि हजुरले वास्तवमा लाइफलाई इन्जोय गर्न चाहनुहुन्छ भने, आनन्द र सुख शान्तिको लालसा छ भने बाहिरको अवस्था जे पनि छ मनको स्पिड घटाउन सक्नुभयो भने हजुरले जुनै स्थितिमा पनि आनन्दको प्राप्ति गर्न सक्नुहुन्छ। अब प्रश्न आयो मनको स्पिड कसरी घटाउने, एउटा कमिला हिँड्दैछ भने त्यो कमिलालाई मैले बाँध्नु चाहेको छ रोक्नु चाहेको छ भने मैले त्यो कमिलालाई एउटा हात्तीलाई बाँध्ने मोटो डोरी ल्याएर बाँधेँ भने त्यो कमिला बाँधिन्छ? हजुरले भन्नुहुन्छ त्यो सम्भवै छैन, त्यो त निक्लेर जाइहाल्छ नि, त्यो गाँठोभित्रबाट हजारौँ कमिला निस्किन सक्छ नि, त्यसको लागि पातुलो धागो चाहिन्छ जो कमिला भन्दा पनि पातुलो छ त्यसले मात्रै त्यसलाई बाँध्न सक्छ। घडीको पार्ट्सहरू जो भुइँमा खस्यो भने त्यो रोटी पल्टाउने चिम्टा ल्याएर त्यसबाट समातेर त्यो घडीको पार्ट्स उठाउनु खोज्यो भने दिनभरि प्रयास गरे पनि सकिन्न। मेरो प्रयासमा कमी भयो, प्रयासमा कमी भएन सजनो, जुन इन्स्ट्रुमेन्ट हामीले युज गर्दैछौँ त्यो इन्स्ट्रुमेन्टमा क्षमता छैन त्यो सानो चिजलाई पिकअप गर्ने टिप्ने। घडीवालाकोमा सानो चिम्टी हुन्छ त्यो टक टिक टिप्छ। त्यसरी नै यो मन अति सूक्ष्म हो र यसलाई समात्नको लागि मनभन्दा सूक्ष्म कुरो चाहिन्छ, मन भन्दा पनि मसिनो कुरो चाहिन्छ, समथिङ सटलर देन द माइन्ड। मन भन्दा केही सूक्ष्म कुरो भेट्नु पर्यो जसको थ्रुबाट हामीले मनको स्पिडलाई ब्रेक दिन सकौँ। साइन्सले सब चिजको ब्रेक बनायो, गाडी रोक्ने ब्रेक बनायो, हवाई जहाज रोक्ने ब्रेक बनायो, रकेटलाई कन्ट्रोल गर्ने ब्रेक बनायो, सबमेरिन्सलाई कन्ट्रोल ब्रेक बनाए। कुनै पनि साइन्टिस्टलाई हजुरले प्रश्न गर्यो मनको ब्रेक के छ भनेपछि ऊ पनि हपलेस छ, उसको पनि यसको सल्युसन छैन, साइन्सकोमा पनि यसको मनको ब्रेक गर्ने समाधान छैन। किनभने मनलाई समात्नको लागि मनभन्दा सूक्ष्म कुरो हुनु पर्यो। हाम्रो जति पनि इन्द्रियहरू छन्, शरीरका अर्गन्सहरू छन्, इभन हाम्रो जुन ब्रेन छ जसलाई हामीले बुद्धि भन्छौँ, यिनीहरू सबभन्दा मन सूक्ष्म हो। अनि साइन्सले अर्को कुरो पनि प्राप्त साइन्सले पाएको छ, रिसर्च गरेको खोजी गरेको छ। पहिला हामी सम्झिन्थ्यौँ जो चिज जति मोटो हुन्छ त्यसमा त्यति नै बेसी पावर हुन्छ भनेर, जति ठुलो हुन्छ त्यति नै बेसी त्यसमा पावर हुन्छ। अहिले साइन्सले प्रुभ गर्दैछ जो चिज जति सानो छ त्यति नै बेसी त्यसमा पावर छ, र उल्टा पारेछ, सूक्ष्म जति हुँदै गयो त्यसको पावर बढ्दै गयो। पृथ्वीभन्दा बेसी पावर जलमा छ, जलभन्दा बेसी पावर वायुमा छ, वायुभन्दा बेसी पावर आकाश तत्वमा छ, आकाशभन्दा बेसी पावर इथरमा छ, इथरभन्दा बेसी पावर त्यो मेटाफिजिकल पावरमा छ। र त्यसरी जति सूक्ष्म हुँदै गयो त्यति त्यसको पावर बढ्दै गयो। होमियोपेथीको विज्ञान त यही साइन्समाथि डिपेन्ड गर्छ, डाइल्युट गर्दै जति त्यसको डाइल्युसन बढाउँदै गयो त्यसको त्यो सूक्ष्म पुर्याउँदै गयो त्यति त्यसको पावर बढेर जान्छ, हाइपोटेन्सी भन्छ त्यहाँ। र मनभन्दा सूक्ष्म कुरो मनभन्दा पनि पावरफुल छ। त्यो कुरो चाहिँ के हो त, जसले मनलाई रोक्न सक्छ मनभन्दा सूक्ष्म कुरो के छ हाम्रो भित्रमा, त्यो हामीले जान्नु पर्ने हो। त्यो कुरो फेरि फिजिकल होइन मेटाफिजिकल हो, अनि यही कुरो आज धार्मिक जगतमा हामीले मिस गरिरहेको छौँ। यो शरीरमा सबै कुरो फिजिकल हो, भौतिक हो, ब्रेन पनि भौतिक हो, हाम्रो इन्द्रियहरू पनि भौतिक हो, शरीर पनि भौतिक हो। यो सबैको बारेमा विज्ञानले रिसर्च गर्यो अनि त्यसको परिणाम के छ, आज मान्छेको लाइफ स्पेन बढेर गयो, उमेर बढेर गयो, शरीरका रोगहरूको लागि अनेक कुरोहरूको लागि साइन्सले विभिन्न चिजहरू निकालिदिएको छ। त्यो भौतिक विज्ञानले भौतिक तत्त्वहरू सबैलाई भेट्यो, बुझ्यो, एक्सपेरिमेन्ट गर्यो, रिसर्च गर्यो, त आजसम्म साइन्सले ब्रेनलाई पनि रिसर्च गरेर पायो, यो ब्रेनमा कति न्युरोन्स रहेछ, यो ब्रेनका कति भाग रहेछ देब्रे जाइने, यो ब्रेनले कुन किसिमले फङ्सन गर्दोरहेछ, त्यो ब्रेनलाई जसलाई हामी बुद्धि भन्छौँ, इन्टेलेक्ट भन्छौँ, त्यसलाई पनि साइन्सले त्यसको पनि रिसर्च गर्यो। कम्प्लिट त बुझ्न सकेको छैन ब्रेनलाई, तर धेरै मात्रामा ब्रेनलाई पनि साइन्सले बुझ्यो। तर मन भनेको के हो, यो माइन्ड भनेको वास्तवमा के हो, यसलाई अहिलेसम्म साइन्सले प्रोपरली डिफाइन पनि गर्न सकेको छैन। यो साइन्सको लागि आज पनि एउटा मिस्ट्री हो, वाट इज एक्चुअली माइन्ड। अनि मैले त के पाएँ भन्दा माइन्डभित्र ब्रेन सधैँ छैन। अङ्ग्रेजीमा त माइन्ड र ब्रेनलाई एउटै शब्द युज गर्छ, उसको शार्प माइन्ड छ भन्छ, हो ब्रेनलाई नि माइन्ड, माइन्डलाई नि ब्रेन सम्झेर त्यो मिक्सअप गरेको छ, हजपोच गरेको छ।